0: 살라네의 참전 후
1: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
2: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन सबै सामान एउटै ठाउँमा पाइन्छ
1: ए हो र के पाइन्छ
2: घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एण्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
4: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
3: कामाक्षा फर्निचर एण्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्सुङ प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 98465424 र 98467915
5: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
6: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
5: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
6: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
5: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
6: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
5: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
6: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
7: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
6: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560-45783 स्थान लुम्बिनी कम्प्युटर सहर लम्जुङ
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
0: वाह,
1: कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
6: चाडबाड पनि नजिकै आइसक्यो। घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
6: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 गोटेवडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
8: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
6: सम्पर्क फोन नम्बर 98161 85520, 98066 66162 र 0665213181। दीपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
9: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
10: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
9: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
11: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
8: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665520209 र मोबाइल नम्बर 98460558565। राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
12: रेडियो शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: छ। आज 2083 साल असोज 7 गते बुधबार सेप्टेम्बर तेइस तारिक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको द्वादशी तिथि अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा ढिकिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
0: नागढुङ्गा उरालोमा भासिएको सड़क बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इवाना थापा दोस्रो चरणमा प्रवेश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा

0: कुनै पनि औपचारिक समारोह भने आयोजना भएको थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्यूयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकुसी बारीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकुसी बारीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्यूयोर्क बसाईका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रपति शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिइएको हो।
1: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा आउन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख बहादुर केसीले बताउनुभयो।
2: यही असोज 9 देखि 12 गतिसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने जल्द मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अद्यावधि जानकारीहरू पनि लगिराखेका छौँ। जल मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूममा मात्र 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई, त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा, सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
1: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका

0: अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
1: सरकारले भोटेकोशी बारीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बारीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खास गरी त्रिशुली 3B हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न प्रभाव विद्युत प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावटको साला सुंगी 14.8 मेगावटको माथिल्लो सान्जेन 42.5 मेगावटको सान्जेन 14.8 मेगावटको माथिल्लो मैलुङ र 5 मेगावटको मैलुङ खोला गरी कुल 155.1 मेगावट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
0: अब राजनीतिक प्रसंग। नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड़ दिने गरेका छन्। कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण जनवर्गीय संगठन को समायोजन सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मक्सिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त
2: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
0: नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनु पर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको भित्रपृष्ठमा घरायसी र व्यावसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटा लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चार पर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारी सँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चिनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिग मार्ट सिल्सबेरी र 1,000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चिनी बिक्री हुन थालेको छ। उपत्यकाका मुख्य ठाउँमा रहेका 1,000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितुपत्र बोर्डले मसुदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083ले कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
0: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसिबोका नबेच्ने शीर्षकमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटकको दशैंमा खसिबोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसिबोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण लुगानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसिबोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्रा संकलन गरी काठमाण्डु ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाण्डुको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने उल्लिका रक्षा कवच शीर्षकमा सुरजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर 10 वर्षमा पनि बनेन सुनकोशीको पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कठुवालले लेख्नु भएको हो। उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधूरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर करका दरमा सरकारको अस्थिर नीति आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। 2.5 महिनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर प्याकेजिङ लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्ड अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओरालोमा भासिएको सड़क अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। नंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन, जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बारीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समय बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ। साझा खबरमा अब खेल खबर। नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जीत हात पारेको छ। विश्व एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। विश्व एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रूबिना इभाना जोडीले पाकिस्तानका मोहम्मद खान र कलसुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रूबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पार्यो। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र बल ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि चार पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। दुई पटकको आईसीसी T20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो, तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
8: भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष संवाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अप्राप्तको कुरा। रसुवाको भोटेकोसी बाढ़ीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्, तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
10: महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडियो रसुवा नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा स्वास्थ्य पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौँ। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राजीवलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
11: पोषणको दृष्टिकोणले रसुवा नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ। अहिले होल्डिङ सेन्टरमा रहनु भएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू खाद्यान्न खाना खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले यसको पोषण यति चाँडै देखिसकेको छैन।
10: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
12: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं र त्यो सँगसँगै डर त्रास संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरुको समन्वयमा बालबालिका गर्भवती महिला सुत्केरी महिलाहरू किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
10: अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान बीओसीबाट नि हुनुहुन्छ
2: सुहान भुजेल अनि हामी चाहिँ बाढी गएको देवीघाट नुवाकोटको देवीघाटमा चाहिँ हामी 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
10: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुरा प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेशनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु,
13: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन् तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
14: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोसी बाढी प्रभावितलाई पुनर्वासको तयारी।
14: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिम सँग संवाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
1: नागढुङ्गा ओह्रालोमा भाँचिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोसीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
14: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
1: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
14: साझा खबरको अन्त्यमा कार्टुन। नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ। पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिनी हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ। माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन लालसला।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।
15: शान्ति र विकासका लागि हाम्रो आवाज। Radio Chautari, 91.4 MHz. दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
16: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
15: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
16: अवश्य। मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हॉल, बीसी शहर नगरपालिका साथ मनांगे चौतारा लमजुंग। संपर्क मोबाइल नंबर 9840 98 911।
17: दाई पैसा तो तुमने कमाए लिया है क्या रे?
18: विदेश में पैसा रुख में फलने हो रहा? अब मत विदेश नजानी करी खर्चिए बहनी।
17: अब के गर्नुहुन्छ त दाई?
18: काम तो कति कति नि जागर हुनु पर्यो नि बहनी जागर। हाम्रै बेसी सहरको सेरा ओरालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
17: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे। यस्तो कुरा यादै भएन।
16: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856044501 र 9826173799।
19: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
20: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
19: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
20: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
19: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ।
20: सम्पर्क नम्बर 9842618202 र 9840319799।
19: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ।
20: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
21: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहानको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। सुन्दरबजार नगरपालिका सातलाई बाल मैत्री तथा पोषण मैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ। मंगलबार आयोजित विशेष समारोहबीच बालालाई बाल मैत्री तथा पोषण मैत्री वडा घोषणा गरिएको हो। कोलासुथर गाउँपालिकाले आफ्ना नागरिकलाई लक्षित गर्दै एकीकृत सेवा शिविर संचालन गर्ने भएको छ। पोखरा तथा कास्की आसपास बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै शिविर संचालन गर्न लागेको गाउँपालिकाले जनाएको छ। हातेमालो साकसद्वारा दिवंगत सदस्यको परिवारलाई राहत तथा बीमा रकम बापत 1,25,000 रूपियाँ प्रदान गरिएको छ। मर्सङ्गी गाउँपालिका 9 टार गाउँकी 51 वर्षीय दिलमाया सार्कीको निधन भएपछि उहाँको परिवारलाई सोमबार उक्त रकम हस्तान्तरण गरिएको हो। भोलेटारमा रैथाने हाट बजारको औपचारिक शुरू भएको छ। यसले स्थानीय उत्पादनको प्रवर्धन सँगै परम्परागत तथा रैथाने कृषि उपजको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। र सुन्दरबजार नगरपालिका कुन्छामा कुन्छा कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौं। लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरूङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दरबजार 6 मिलन चोक। सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: अब समाचार विस्तारमा। सुन्दरबजार नगरपालिका वडा नम्बर 7 बाल मैत्री तथा पोषण मैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। मंगलबार आयोजित विशेष समारोहका बीच बाजागाजा, झाँकी तथा रयाली सहित वडालाई बाल मैत्री तथा पोषण मैत्री वडा घोषणा गरिएको हो। बाल मैत्री स्थानीय शासनका 51 तथा पोषण मैत्री स्थानीय शासनका 34 सूचक पूरा गरेपछि वडा घोषणा गरिएको आयोजकले जनाएको छ। सुन्दरबजार नगरपालिका 7 आयोजना तथा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी लम्जुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले बाल बालिकाको स्वास्थ्य, शिक्षा, पोषण र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व रहेको बताउनुभयो। उहाँले सुन्दरबजार नगरपालिकाले जिल्लामै पहिलो पटक बाल मैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर वडा स्तरबाट बाल मैत्री तथा पोषण मैत्री वडा घोषणा गर्ने अभियान अघि बढ़ाएको जानकारी दिनुभयो। कार्यक्रममा नगर प्रमुख कोइरालाले बाल बालिकाको स्वास्थ्य, शिक्षा र अधिकारको पूर्ण प्रत्याभूति गराउन हामी सबैको साझा दायित्व रहेको कुरा पनि प्रष्ट पार्नुभएको छ। कार्यक्रममा नगर उप प्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत रमेश घरती, आरसीडीसी लम्जुङका अध्यक्ष डाक्टर ईश्वरी प्रसाद कडरिया, ओल्ड भिजन इन्टरनेशनल नेपालका प्रोजेक्ट कोअर्डिनेटर अञ्जु भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। यस्तै टोल विकास संस्थाका तर्फबाट पार्वती अधिकारी, बाल क्लबका तर्फबाट शिशिर मिश्र, बाल मैत्री तथा पोषण मैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताइएको छ। वडा अध्यक्ष जयराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले बाल मैत्री तथा पोषण मैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। समारोहमा इलाका प्रहरी कार्यालय भोटेवाडाका प्रमुख प्रहरी इन्स्पेक्टर चन्द्रकला भट्टराई, वडा तथा कार्यपालिकाका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बाल बालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। साथै कर्मदा ज्येष्ठ नागरिक समूहको भजन र सुन्दर बजार तमु समाजको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। बाल मैत्री तथा पोषण मैत्री वडा घोषणा भएपछि अब घोषणा गरिएका सूचकहरूको प्रभावकारी कार्यान्वयन र निरन्तरतामा जोड़ दिइने अपेक्षा गरिएको छ। सहभागीहरूले बाल बालिकाको समग्र विकासका लागि स्थानीय सरकार, विद्यालय अभिभावक र समुदाय बीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। कोलाश्वथर गाउँपालिकाले पोखरा तथा कास्की आसपास बस्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै पोखरामै एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। पोखराको गाउँपालिकाले पोखरा वडा नम्बर 12 स्थित पैगा पसगाउँ तमु समाज घर सेती नहरमा सोमबारदेखि शुक्रबारसम्म शिविर सञ्चालन गर्न लागेको जनाएको छ। शिविर बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन हुने पनि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार भदौ 12 गते सोमबार वडा नम्बर 5 र 9 का नागरिकलाई सेवा दिइनेछ। त्यस्तै भदौ 13 गते मंगलबार वडा नम्बर 6, 7, 14 त्यस्तै भदौ 13 गते मंगलबार वडा नम्बर 6, 7 र 14 गते बुधबार वडा नम्बर 2, 3 र 4 गते तथा 15 गते बिहीबार वडा नम्बर 1 र 8 का सेवाग्राहीहरूलाई सेवा उपलब्ध गराइनेछ। भदौ 16 गते शुक्रबार भने सबै वडाका नागरिकले शिविरबाट सेवा लिन सक्नेछन्। शिविरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमिकर संकलन, जन्म मृत्यु बसाई सराई, विवाह दर्ता तथा सम्बन्ध विच्छेद दर्ता सम्बन्धी पंजीकरण लगायतका सेवाहरू उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेले जानकारी दिनुभएको छ। वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सिफारिशका सेवा समेत शिविरबाटै उपलब्ध गराइनेछ। गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङका अनुसार पोखरा तथा कास्की आसपास बसोबास गर्ने नागरिकहरूलाई सेवा लिन गाउँपालिकाको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो। नागरिकलाई पाएक पर्ने स्थानबाटै स्थानीय तहका सेवा उपलब्ध गराउने उद्देश्य रहेको उहाँको भनाइ छ। गाउँपालिकाले सेवाग्राहीहरूलाई आवश्यक कागजात सहित शिविरमा उपस्थित हुन आग्रह गरेको छ। साथै यसअघि आर्थिक वर्षमा अन्तिम पटक तिरेको भूमिकर तथा सम्पत्ति करको रसिद समेत साथमा ल्याउन अनुरोध गरिएको छ। शिविर सम्बन्धी थप जानकारीका लागि सूचना प्रविधि अधिकृत अनिल पौडेल तथा एमआईएस अपरेटर कल्पना गुरूङलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ। सांसद धर्मराज केसीले मनाङमा रहेको ठुलाङ्गे ताल विस्फोटको सम्भावित जोखिमबारे सरकारको ध्यान आकर्षण गराउनु भएको छ। 2083 असोज 6 गते प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले ठुलाङ्गे ताल विस्फोट भए मर्सङ्गे नदीको तटीय क्षेत्रमा पर्ने मनाङ, लमजुङ, तनहुँ र गोर्खा जिल्लामा गम्भीर असर पर्न सक्ने बताउनु भएको छ। सम्भावित विपद आउनु अघि नै जोखिम पहिचान गरी आवश्यक तयारी र पूर्व सावधानीका साथ काम बढ़ाउन उहाँले सरकारसँग आग्रह गर्नुभएको हो। उहाँले ठुलाङ्गे तालको वैज्ञानिक अध्ययन तथा जोखिम मूल्यांकनलाई प्राथमिकताका साथ अघि बढ़ाउनु पर्ने बताउनुभयो। तालको अवस्था निरन्तर निगरानी गर्न रियल टाइम अनुगमन प्रणाली स्थापना गर्नुका साथै जोखिम बढ़ेको अवस्थामा तटीय क्षेत्रमा रहेका नागरिकलाई समयमै जानकारी गराउन स्वचालित पूर्व सूचना प्रणालीको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। सांसद केसीले सम्भावित विपदबाट जनधन, भौतिक पूर्वाधार तथा प्राकृतिक स्रोतमा पर्न सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी आवश्यक रहेको बताउनुभयो। उहाँले विपद आएपछि उद्धार तथा राहतमा मात्र केन्द्रित हुनुभन्दा जोखिमको पूर्वानुमान गरी त्यस अघि नै आवश्यक कदम चाल्ने प्रणाली विकास गर्न सरकारलाई आग्रह गर्नुभएको छ। यस्तै ठुलाङ्गे तालसँगै जिल्लाका जोखिममा रहेका अन्य नदी प्रणालीको समेत अध्ययन गरी तिनलाई विपद उत्थानशील बनाउनु पर्ने उहाँको भनाइ छ। जोखिममा रहेका बस्ती, सड़क, पुल तथा अन्य महत्वपूर्ण पूर्वाधारको पहिचान गरी आपतकालीन अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी योजना बनाउनु पर्ने उहाँको भनाइ छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्ली एक्सन तथा आपतकालीन कार्य योजना तत्काल लागू गर्नुपर्ने बताउँदै सांसद केसीले विपद आउनु अघि नै जीवन पूर्वाधार र प्रकृति जोगाउने गरी सरकारका सम्बन्धित निकाय बीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभएको छ। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना दिवंगत सदस्यको परिवारलाई राहत तथा बीमा रकम बापत 1,25,000 रूपियाँ प्रदान गरेको छ। मर्सिङ्गी गाउँपालिका 9 टार गाउँकी 51 वर्षीय दिलमाया सार्कीको निधन भएपछि उहाँको परिवारलाई सोमबार उक्त रकम प्रदान गरिएको हो। संस्थाले बीमा रकम बापत 1,00,000 रूपियाँ र काजक्रिय खर्च बापत 25,000 रूपियाँ गरी कुल 1,25,000 रूपियाँ मृतक सार्कीका पति रामबहादुर सार्कीलाई हस्तान्तरण गरेको हो। दिलमायाको गत साउन 7 गते निधन भएको थियो। हातेमालो साकोसका मुख्य व्यवस्थापक हीरा बहादुर रावलका अनुसार संस्थाले सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको सहकार्यमा बीमा रकम बापत 1,00,000 रूपियाँ उपलब्ध गराएको हो। यस्तै गरी संस्थाको तर्फबाट काजक्रिय खर्च बापत 25,000 रूपियाँ प्रदान गरिएको छ। साकोस्ता अनुसार दिलमायाले 2082 सालमा संस्थाबाट 1,00,000 रूपियाँ ऋण लिँदा उहाँको जीवन बीमा गरिएको थियो। ऋण सँगै गरिएको बीमाका कारण सदस्यको निधन भएपछि परिवारलाई बीमा रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ। हातेमालो साकोसको खुदी सेवा केन्द्रमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष प्रभुराम प्रधानले 1,00,000 रूपियाँ बीमा रकम र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीले काजक्रिय खर्च बापत 25,000 रूपियाँको चेक मृतकका पति रामबहादुर सार्कीलाई हस्तान्तरण गर्नुभएको थियो। रकम बुझ्दै सार्कीले संस्थाको शेयर सदस्य बनेर ऋण दिँदा आफूहरूले परिवारलाई यस्तो अवस्थामा सहयोग प्राप्त भएकोमा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष नन्दलाल श्रेष्ठ, सानीमा रिलायन्स लाइफ इन्सुरेन्सकी प्रतिनिधि रेखा गुरूङ लगायत हातेमालो साकोसका शेयर सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। रेडियो चौतारी 91 थुप्रो 4 मेगाहर्ज, चौतारी लाइभ .com र रेडियो चौतारीको फेसबुक पाट प्रसारण भइरहेको बिहानको चौतारी खबरमा पालो भएको छ छोटो व्यापारिक विश्रामको।
2: के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98165-98-066-66-162 र 066-521-381। दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भएँ।
8: बुढा थोकी ब्रदर्स सप्लायर्स चिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 चिउरी बार लम्सुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
9: सम्पर्क मोबाइल नम्बर 98565-45141 र 98636-52615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
12: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
13: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
12: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नुभएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
13: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
12: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
13: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
12: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ।
13: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
14: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
15: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
16: प्रोप्राइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर 6 भोलेटारमा स्थानीय कृषि उत्पादन तथा रैथाने वस्तुको बजारीकरणलाई लक्षित गर्दै पहिलो पटक भोलेटार रैथाने बजार संचालनमा आएको छ। भोलेटार स्थित वडा कार्यालयको प्रांगणमा मंगलबार आयोजित विशेष कार्यक्रमका बीच नगर प्रमुख रमेश कुमार पाण्डे रमेशको प्रमुख अतिथिता तथा वडा अध्यक्ष विष्णु भक्त पौडेलको संयोजकत्वमा हाट बजारको औपचारिक शुभारम्भ गरिएको हो। स्थानीय किसानले आफ्नै खेतबारीमा उत्पादन गरेको तरकारी फलफूल खाद्यान्न तथा विभिन्न रैथाने कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले हाट बजार संचालनमा ल्याइएको हो। स्थानीय उत्पादनले बजार नपाउने, बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने तथा उपभोक्ताले महँगो मूल्यमा कृषि उपज खरीद गर्नुपर्ने अवस्थालाई कम गर्न हाट बजारले सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाट बजारको पहिलो दिनमै किसान तथा उपभोक्ताको उल्लेख्य भीड़ लागेको थियो। स्थानीय किसानले आफ्ना उत्पादन बिक्रीका लागि ल्याएका थिए भने उपभोक्ताले ताजा तथा स्थानीय उत्पादन खरीद गरेका थिए। किसानले उत्पादन गरेको उचित मूल्य पाउने र उपभोक्ताले तुलनात्मक रूपमा सस्तो तथा ताजा कृषि उपज पाउने भएपछि हाट बजारप्रति स्थानीयको आकर्षण बढ़ेको देखिएको छ। हाट बजारको उद्घाटन गर्दै नगर प्रमुख रमेश कुमार पाण्डेले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसानलाई बजारको सुनिश्चितता प्रदान गर्ने उद्देश्यले हाट बजारलाई निरन्तर संचालन गरिने बताउनु भएको छ। उहाँले स्थानीय स्तरमै उत्पादन र उपभोगको वातावरण निर्माण गर्न सके किसानको आय आर्जन बढ़नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको छ। हाट बजारलाई नियमित र व्यवस्थित रूपमा संचालन गर्दै आगामी दिनमा स्थानीय किसान, कृषि समूह तथा उत्पादनसँग सम्बन्धित अन्य पक्षलाई समेत जोड़ने गरी तयार गरिएको जनाइएको छ। यसले स्थानीय उत्पादनको प्रवर्धनसँगै परम्परागत तथा रैथाने कृषि उपजको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा मध्य नेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरूङ, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, लमजुङका कृषि प्रसार प्रचार अधिकृत सरोज थापा, नगर प्रवक्ता रामचन्द्र भण्डारी लगायतका व्यक्तित्व तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। कुलासोथर गाउँपालिका वडा नम्बर 9 गिलुङमा निर्माणाधीन पालिका अस्पतालको निर्माण कार्य लामो समयदेखि ठप्प रहेको छ। स्थानीयवासीलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शुरू गरिएको अस्पतालको निर्माणले गति लिन नसक्दा अस्पताल संचालनमा आउने समय समेत अन्यलमा परेको छ। संघीय सरकारको एक पालिका एक आधारभूत अस्पताल कार्यक्रम अन्तर्गत विक्रमसम्म 2078 करिब 13 करोड़ 30 लाख रूपियाँको लागतमा अस्पताल निर्माण शुरू भएको थियो। निर्माण कार्य शुरू भएको 2 वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्धारित समय बितिसक्दा समेत अस्पतालको निर्माण कार्य पूरा हुन सकेको छैन। निर्माणाधीन अस्पतालको हालसम्म को भौतिक प्रगति 13.37% मात्रै रहेको बताइएको छ। अस्पताल निर्माणको काम विक्रमसम्म 2081 असारदेखि रोकिएको हो। अस्पतालको भवन निर्माण समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासीले गाउँमै सहज रूपमा आधारभूत स्वास्थ्य सेवा पाउने अपेक्षा पूरा हुन सकेको छैन। सामान्य स्वास्थ्य बजारका लागि समेत अन्यत्र जानुपर्ने अवस्था रहेकाले अस्पताल निर्माणलाई शीघ्र अघि बढ़ाउनुपर्ने स्थानीयको माग रहेको छ। स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले शुरू गरिएको महत्वपूर्ण आयोजना लामो समयदेखि रोकिन निर्माणको बाँकी काम कहिलेबाट शुरू हुन्छ भन्ने विषयमा चासो बढ़ेको छ। निर्माणाधीन अस्पताललाई समयमै सम्पन्न गरी संचालनमा ल्याउन सके कुलासोथर गाउँपालिकाका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुने देखिएको छ। सुन्दर बजार नगरपालिका 1 कुन्छामा कुन्छा कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। इतिहासको गौरव खेलकुदको उत्सव कुन्छा कप भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागि खम्बारी बोट युवा क्लब तथा कुन्छा कप खेल समितिको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन कार्तिक 9 गते पूर्णिमाको दिन गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सुन्दर बजार नगरपालिका 1 कुन्छा स्थित आडा गाउँ खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा खुला पुरूष र अण्डर 16 पुरूष विधामा खेल सञ्चालन गरिनेछ। खुला पुरूषतर्फ विजेता तथा उपविजेता टोलीसँगै उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै अण्डर 16 पुरूषतर्फ पनि प्रथम र द्वितीय हुने टोली तथा उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार सहित सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोली तथा खेलाड़ीका लागि दर्ताको अन्तिम मिति कार्तिक 8 गते तोकिएको छ। इच्छुक टोली तथा खेलाड़ीले आयोजकसँग सम्पर्क गरी प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। आयोजकका अनुसार कुन्छाको ऐतिहासिक तथा खेलकुद पहिचानलाई थप उजागर गर्नुका साथै स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगिताले स्थानीय स्तरमा खेलाड़ीको प्रतिभा पहिचान र खेलकुद गतिविधिलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सुन्दर बजार नगरपालिका 7 बाल मैत्री तथा पोषण मैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। मंगलबार आयोजित विशेष समारोहका बीच बाजागाजा झाँकी तथा रयाली सहित वडालाई बाल मैत्री तथा पोषण मैत्री वडा घोषणा गरिएको हो। कोलासोत्तर गाउँपालिकाले आफ्ना नागरिकलाई लक्षित गर्दै एकीकृत सेवा शिविर सञ्चालन गर्न लागेको छ। पोखरा तथा कास्की आसपास बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ। हातेमालो साकोषद्वारा दिवंगत सदस्यको परिवारलाई राहत तथा बीमा रकम बापत 1,25,000 रूपियाँ प्रदान गरिएको छ। मर्सङ्गी गाउँपालिका वडा नम्बर 9 टार गाउँकी 51 वर्षीय दिलमाया सार्कीको निधन भएपछि उहाँको परिवारलाई सोमबार उक्त रकम हस्तान्तरण गरिएको हो। भोले टारमा रैथाने हाट बजारको औपचारिक शुरूआत भएको छ। यसले स्थानीय उत्पादनको प्रवर्धनसँगै परम्परागत तथा रैथाने कृषि उपजको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। र सुन्दर बजार नगरपालिका 1 कुन्छामा कुन्छा कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। अवस्थ बिहानको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद अधिकारी पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपबाट रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।

0: शांति र विकास का लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 7 बज्यो।
2: शांति र विकास का लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
3: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
4: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
3: ए हो र, के पाइन्छ?
4: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
6: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465444264 र 98467915।
7: किन हाँस्या हो नि बुढा? तुलाई फर्किने गरी
8: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि? तुलाई फर्किने गरी हाँसेका
7: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
9: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ। सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने।

0: आवश्यकता आवश्यकता आवश्यकता बेसीसर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लमजुङको मिति 2083 पाँच महिना 25 को प्राप्त पत्र बमोजिम मिति 2083 पाँच 25 मा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त प्राथमिक तथा तृतीय श्रेणी पदमा नयाँ शिक्षक पदपूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट 15 दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजातहरू विद्यालयमा रित पूर्वक दरखास्त पेश गर्न सूचित गरिन्छ।
1: विज्ञापन नम्बर 2083 तह श्रेणी प्राथमिक तह तृतीय करार पद संख्या 1 न्यूनतम शैक्षिक योग्यता 10+2 वा सो सरह उत्तीर्ण तलब नेपाल सरकारको प्रचलित स्केल अनुसार उमेर 18 वर्ष पूरा भई 40 वर्ष नागेको दस्तखे दस्तुर ₹1200 मात्र परीक्षाको लिखित तथा मौखिक आवश्यकता अनुसार कक्षा अवलोकन दरखास्त दिने अन्तिम मिति 2083/06/8 कार्यालय भित्र दरखास्त दिने मिति 2083/06/8 कार्यालय भित्र सम्पर्क मिति 2083/06/8 अपरा 5 बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरू
0: नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि 1-1 प्रति अध्यापन अनुमति प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति नोट माथिल्लो शैक्षिक योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ। परीक्षाको दिनमा आवश्यक सम्पूर्ण सकल कागजातहरू अनिवार्य ल्याउनु पर्नेछ। थप जानकारीको लागि मोबाइल नम्बर 98565493 प्र 98461497 लेखा
1: प्रधानाध्यापक सूर्यबहादुर अधिकारी बेसी

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066 520209 र मोबाइल नम्बर 9840

0: 58565 राशि अनुसार का पत्थर का लागी जयलक्ष्मी सुनचादी पसल नै सम्झनुहोस्।
1: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
6: किन हाँस्या हो नि बुढा? टुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। टुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
7: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
8: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ। प्रोपाइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: माया, हाम्रो साथी सपना त कति भाग्यमानी रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यस्तै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मदिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: तेस्ते बीर।
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाना द्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुरानी ठाउँ में 14 नंबर गल्ली फोन नंबर स्थान मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुरानी ठाउँ में 14 नंबर गल्ली फोन नंबर 0664-5020-004। यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजे चरक मेमोरियल हॉस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसंत ढुंगाना आउनु हुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौका को फायदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रसीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004।
3: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गराउँ।
4: बेसी शहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
5: हजुर, तपाईकै सुन्दर शहर बेसी शहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
4: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो शिर सुरक्षित गर्नुहोला।
6: जाने स्थानहरू बेसी शहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी शहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
5: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
6: सम्पर्क मुन्ना गुप्त, गुप्त मिठाई पसल, बेसी शहर नगरपालिका 8-13 फिल्म हल चोक, लमजुङ।
5: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
7: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुमार, मोबाइल नम्बर 98461-21175।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर, शहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680।

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्षी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन। के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्षी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 0665 520 227, मोबाइल नम्बर 9842149129 र 9841520191।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मिलो मिसै भइदिनु।
6: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
5: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845064093।
6: बुढा, ए बुढा,
3: यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिवेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
7: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
7: सम्पर्क नम्बर 9842618202 र 9840319799।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
7: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066162 र 06651381 दिपा सुन्चारी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659229 मोबाइल नम्बर 98560602
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लम्जुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लम्जुङ, प्रोप्राइटर हरेकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, भेटे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9855-60-2099।
8: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 9855-45-400।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, देशी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेडसन, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आईडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842449129 र 9841552091।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
6: दाइ, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किए पनि बढ्ने।
6: अब के गर्नुहुन्छ त दाइ?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यसको कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
5: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोप्राइटर टेकचङ गुरु, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: किन हाँस्यौ नि बुढा? तुलै फर्किनी गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
2: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेस्तको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
0: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
4: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
4: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
4: ल त, म पनि त्यतै जाने भए।
6: बुढा थोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार, लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
7: सम्पर्क मोबाइल नम्बर 9556045141 र 9863052615।
8: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
10: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
11: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240350, 0665240375, मोबाइल नम्बर 9856045।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244 र 98467915।
4: ओहो, हेड सर, टाढैको सायद हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 98462949129 र 98461052091।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460098911।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ, टोपाइटर, सरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403 1979।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ।
5: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
8: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 066-521-381। दिपा सुन्चादी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लमजुङ।
9: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
9: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
10: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्
11: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
12: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
11: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
12: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
11: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
12: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
11: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
12: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
13: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी
12: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560-45783 स्थान लुम्बिनी कम्प्युटर डेस्टहल लम्जो
14: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? देशी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका सात, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
3: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यु जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0663520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
8: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मिलो मिसै भइन।
9: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
8: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
9: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
10: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445501 र 98261737799।
0: ए मास्टर साहब, कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
3: चिन्ता नगरौँ न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्द सप्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू: यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560046257 र 98400067787।
4: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
4: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
4: ल त, म पनि त्यतै जाने भए।
6: बुढा थोकी ब्रदर्स सप्लायर्स चिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9, चिउरीबार, लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
5: सम्पर्क मोबाइल नम्बर 98560045141 र 98636052615। नोट: हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
2: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
7: बुढी, ए बुढी, किन ल्याउ र मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
0: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
9: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 06651381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लमजुङ।
10: रेडियो शांति र विकास को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेची सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-2099।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 11 बज्यो।

नमस्कार रेडियो चौतारी एकानब्बे थोप्लो चार मेगा हर्ज हम वेबसाइट www.chautarilive.com हम पात्रो यप रेडियो चौतारी को फेसबुक पेज बा एक साथ प्रसारण होने एघार देखि बाह्र बजे सम्म को कल टाइम में यहां स्वागत छ। आज भने कार्यक्रम प्रस्तुत म लिडिया र प्राविधिक कक्षा साथ दिनुभएको छ भगवती ले। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रममा सुन्दै हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। हामीलाई कर सम्पर्क गरेर हामीसँग आजको विषयवस्तुसँग जोडिन सक्नुहुनेछ। 0665211183 कल सम्पर्क गरेर हामीसँग कुराकानी गर्न सक्नुहुनेछ। आज भने हामी बुधबार बसाईमा रहेका छौं। बुधबार बसाईमा भने घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना तपाईले आफू घर परिवारबाट टाढा रहनुभएका आफ्ना इष्टमित्रहरूलाई, आफ्ना परिवारहरूलाई, आफ्ना प्रेमीहरूलाई तपाईले आज रेडियो मार्फत सम्झन सक्नुहुनेछ। हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुने नै छौं। आइतबार रहनेछ सम्झनाको चौतारी। आफ्नो जीवनमा घटेको अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झना। आइतबार भने तपाईले आफ्नो बाल्यकालमा घटेका आफ्ना घटनाहरू, अविस्मरणीय क्षणहरू तपाईले रेडियो चौतारी मार्फत आफ्नो घटनालाई सुनाउन सक्नुहुनेछ। सोमबार रहनेछ प्रतिभाको खोजी, मुक्त गजलवा अन्य प्रतिभा। सोमबारको दिनमा भने तपाईले आफूभित्र रहेका जुनसुकै कला प्रतिभालाई देखाउन सक्नुहुनेछ, गीत पनि गाउन सक्नुहुनेछ, रेडियो मार्फत आफ्नो कला प्रतिभालाई प्रदर्शन गर्न सक्नुहुनेछ। मंगलबार रहनेछ जुनसुकै नेपाली गीत रोज्न सकिने। मंगलबारको दिन भने तपाईले आफूलाई मनपर्ने जुनसुकै लोकगीत वा आधुनिक गीत छान्न सक्नुहुनेछ, रेडियो मार्फत बजाएर सुन्न सक्नुहुनेछ। बुधबार रहनेछ जस्तै कि आज घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना। को हुनुहुन्छ त तपाईँ आफ्नो घर परिवारबाट टाढा रहनुभएका आफ्ना इष्टमित्रहरूलाई, आफ्ना परिवारहरू हुनुहुन्छ होला। कतिपय पढ्नको लागि, कतिपय व्यवसायको लागि, कतिपय जागिरको लागि घर परिवारबाट टाढा रहनुभएको होला। कति परदेशमा हुनुहुन्छ होला। आफ्नो परदेशी इष्टमित्रहरूलाई, परिवारहरूलाई आजको दिन तपाईँले रेडियो मार्फत सम्झन सक्नुहुनेछ। बिहिबार रहनेछ गीत गाउने लोकगीत या अन्य गीत। बिहिबारको दिन भने तपाईँले आफूलाई मनपर्ने जुनसुकै गीत गाउन सक्नुहुनेछ। शुक्रबार रहनेछ जुनसुकै नेपाली गीत रोज्न पाइने। शुक्रबार भने पनि तपाईँले आफूलाई मनपर्ने जुनसुकै गीत रोज्न सक्नुहुनेछ। आधुनिक लोकगीत, जुनसुकै गीत तपाईँले छानेर रेडियो मार्फत बजाउन सक्नुहुनेछ। शनिबार रहनेछ गाउँ खाने कथा। श्रोता मित्रहरू, शनिबार भने हामीले गाउँ खाने कथाहरूको प्रश्न सोध्दैछौ, तपाईँले चाहिँ जवाब दिनुपर्ने हुन्छ है त। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। आउनुहोस् पहिलो कलर बनाऊ, रेडियो मार्फत आफ्नो स्वरहरूलाई प्रचार प्रसार गरौं। हाम्रो सम्पर्क नम्बर रहेको छ 0665211183 मा कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। हजुरहरूले हाम्रो फेसबुक www.chautarilive.com मा पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्टलाई कार्यक्रमको अन्तिममा म पढ्ने नै छु र उत्तर पनि दिने नै छु। श्रोता मित्र, हरेक दिन एकजना लक्की कलरलाई ग्रीन फिल्ड झोल ममबाट एक प्लेट स्पेशल झोल मम प्रदान गरिनेछ। को हुनुहुन्छ त लक्की कलर, त्यसको लागि हामीलाई सम्झनुहोस्। 0665211183 कल सम्पर्क गरेर जोडिनुहोस् अनि लक्की कलर बन्नुहोस्। आउनुहोस् श्रोता बिनहरू, आफ्नो मोबाइल फोनलाई उठाउँ र रेडियो चौतारीलाई सम्पर्क गरौं, हामीसँग जोडियौं, हाम्रो कार्यक्रमसँग जोडियौं। फेरि अर्को कुरा पनि छ है श्रोताबिन, हरेक एक दिन चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई गोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो र फ्रेम प्रदान गरिनेछ। त्यो लक्की कलर हाम्रो श्रोताबिनहरू बन्न सक्नुहुनेछ। आउनुहोस्
कल गर्नुहोस्, हामीसँग जोडिनुहोस् र रमाइलो कुराकानी गरौं अनि लकी कलर बनाऊ। श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। के तपाईँले हाम्रो नम्बर त बिर्सनु भएन? हाम्रो नम्बर रहेको छ 0665211183। श्रोता मित्रहरू, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। आज भने हामी बुधबार बसाईमा रहेको छौ। बुधबार बसाईमा भने तपाईँले आफ्नो घर परिवारदेखि टाढा रहनुभएका आफ्नो इष्ट मित्रहरूलाई, आफ्नो परिवारहरूलाई, आफ्नो परदेशमा रहनुभएका आफन्तजनहरूलाई सम्झन सक्नुहुनेछ, रेडियो मार्फत सम्झन सक्नुहुनेछ। अहिलेलाई भने सांगीतिक कोसेली।

0: यो सांगीतिक कौशली पछि स्वागत छ श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने यति भन्दै कोही साथीको लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते। हेलो नमस्ते। कोही साथी कल लाइन काटेर गइसक्नु भएको छ श्रोता मित्रहरू, अब भने पालो रहेको छ तपाईँको 0675211883 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी बुधबारे बसाईमा रहेको छौ। बुधबारे बसाईमा भने आफ्नो घर परिवारदेखि टाढा रहनुभएका आफ्नो इष्ट मित्रहरूलाई, आफ्नो परदेशी मित्रहरूलाई, आफ्नो आफन्तजनहरूलाई रेडियो मार्फत सम्झन सक्नुहुनेछ। श्रोता मित्रहरू फुर्सदको समयमा हुनुहुन्छ भने 0675211883 को मार्फत हुँदै हामीसँग जोडिन सक्नुहुनेछ र आफ्नो आफन्तजनहरूलाई, इष्ट मित्रहरूलाई रेडियो मार्फत सम्झन सक्नुहुनेछ। आउनुहोस्, आफ्नो फोनलाई उठाउनुहोस् र पहिलो कलर बनाऊ है त, अनि लकी कलर पनि बनाऊ। हजुरहरूले हाम्रो फेसबुक www.chautarilive.com मा पनि कमेन्ट गर्न सक्नुहुनेछ, म कमेन्टलाई कार्यक्रमको अन्तिममा पढ्ने नै छु। श्रोता मित्रहरू हरेक दिन एकजना लक्की कलरलाई ग्रीनफिल्ड झोलमोमोबाट एक प्लेट स्पेशल झोलमोमो प्रदान गरिनेछ। को हुनुहुन्छ त लक्की कलर, त्यसको लागि हामीलाई सम्झनुहोस्। 0675211883 कल सम्पर्क गरेर जोडिनुहोस् अनि लक्की कलर बन्नुहोस्। श्रोताबिनहरू को बन्न चाहनुहुन्छ त लक्की कलर, त्यसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हामीसँग जोडिनुहोस्, हाम्रो कार्यक्रमसँग जोडिनुहोस्। हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुने नै छौं। आइतबार रहनेछ सम्झनाको चौतारी। आइतबार हुने आफ्नो जीवनमा घटेको अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झना। आइतबार भने तपाईँले आफ्नो बाल्यकालमा घटेका घटनाहरू, अविस्मरणीय क्षणहरूलाई तपाईँले रेडियो मार्फत बताउन सक्नुहुनेछ। सोमबार रहनेछ प्रतिभाको खोजी। सोमबार भने मुक्त, गजल वा अन्य प्रतिभा। सोमबारको दिन भने तपाईँहरूले आफूभित्र रहेका कलाहरूलाई प्रदर्शन। यति भन्दै थिए कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
1: नमस्ते।
0: नमस्ते। हेलो नमस्ते।
1: नमस्ते नमस्ते, सुन्नु भएको छैन?
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: ए म राजकुमार गुरुङ, बिस्तर भन्दा।
0: ए राजकुमार गुरुङ हुनुहुन्छ, सन्चै हुनुहुन्छ राजकुमारजी?
1: हजुर हजुर, सन्चै छु।
0: अनि के छ त त्यतातिरको हालखबर?
1: ठिकै छ।
0: ए अनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम आज चाहिँ सुनेको छैन, फोन चाहिँ गरिहाल्यो।
0: ए हुन्छ, विषयवस्तुतिर लागौँ है त। आज भने हामी बुधबारे बसाईमा रहेको छौ। बुधबारे बसाईमा भने घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना रहेको छ। आफ्नो घर परिवारबाट अब टाढा रहनुभएको आफन्तजन, इष्टमित्र को हुनुहुन्छ, सम्झना सक्नुहुनेछ?
1: मेरो दिदी हुनुहुन्छ उता पोर्चुगलमा, दिदीले सम्झन चाहन्छ।
0: ए दिदीलाई सम्झन चाहनुहुन्छ?
1: हजुर।
0: हुन्छ, अब हामी एउटा गीत बजाउनेछौँ, त्यो मार्फत को कोलाई सम्झन चाहनुहुन्छ अरू?
1: सर्वप्रथम तपाईँलाई।
0: हजुर।
1: अनि बुद्ध डिजिटल सर समूह अधिकारीजीलाई।
0: हजुर।
1: अनि रेडियो चौतारी सुनेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोता, अनि मलाई राजकुमार भनेर चिन्ने सम्पूर्णलाई सम्झन चाहन्छु।
0: ए सबैले सम्झन चाहन्छ। हस् त, हुन्छ, छुटौँ है त।
1: हस्
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो राजकुमार बेसी सरबाट, उहाँलाई धेरै धन्यवाद छ, हामीसँग जोडिनुभयो, हामीलाई सम्पर्क गर्नुभयो। अब भने पालो रहेको छ श्रोता मित्रहरू, तपाईँको 0675211883 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ।

हजुर, यो सांगीतिक कोशीलेपछि पुनः स्वागत छ। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। आज पनि हामी बुधबार व्यवसायमा रहेका छौं। बुधबार व्यवसायमा भने घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना, आज पनि आफ्नो घर परिवारबाट टाढा रहनुभएका आफ्ना आफन्तजनहरू, इष्ट मित्रहरूलाई, आफ्ना परिवारहरूलाई, परदेशमा रहनुभएका परदेशीहरूलाई रेडियो मार्फत सम्झन सक्नुहुनेछ। हामी हरेक दिन फरक फरक विषयका साथ उपस्थित हुने नै छौं। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामी

0: खास सम्पर्क गरेर जोड़िन सक्नुहुनेछ छ कि तपाईले हाम्रो नम्बर त बिर्सनु भएन। हाम्रो नम्बर रहेको छ 0665211183। हजुर 0665211183 कल सम्पर्क गरेर हामीसँग जोड़िन सक्नुहुनेछ, हामीसँग मिठा कुराकानी गर्न सक्नुहुनेछ। आउनुहोस् श्रोता बिनहरू लक्की कलर पनि बनाऊ है त। हजुरहरूले हाम्रो फेसबुक www.chautarilive.com मा पनि कमेन्ट गर्न सक्नुहुनेछ। म कमेन्टलाई कार्यक्रमको अन्तिममा पढ्ने नै छु र उत्तर पनि दिने नै छु। श्रोता बिन हरेक दिन एकजना लक्की कलरलाई ग्रीन फिल झोल ममाबाट एक प्लेट स्पेसल झोल मम प्रदान गरिनेछ। को हुनुहुन्छ त लक्की कलर? त्यसको लागि हामीलाई सम्झनुहोस् 0665211183 कल सम्पर्क गरेर हामीसँग जोड़िन सक्नुहुनेछ अनि बनाऊ है त लक्की कलर। फेरि अर्को कुरा पनि छ है श्रोता बिन, हरेक एक दिन चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई कोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो र फ्रेम प्रदान गरिनेछ। त्यो लक्की कलर हाम्रो श्रोता बिनहरू बन्न सक्नुहुनेछ। आउनुहोस्, कल गर्नुहोस्, हामीसँग जोड़िनुहोस् र रमाइलो कुराकानी गरौं अनि लक्की कलर बनाऊ। को भन्न चाहनुहुन्छ त लक्की कलर? तपाईँ यदि तपाईँ भन्न चाहनुहुन्छ भने आउनुहोस्, हामीलाई सम्पर्क गर्नुहोस्, हामीसँग जोड़िनुहोस्। 0665211183 को बाटो हुँदै हामीसँग जोड़िनुहोस् र लक्की कलर बन्नुहोस् है त। श्रोता मित्रहरू आउनुहोस्, रमाइलो कुराकानीहरू गरौं। हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामीसँग जोड़िनुहोस्। आजको विषय वस्तुसँग जोडेर घर परिवारलाई, घर परिवारबाट टाढा रहनुहुने आफन्तजनहरूलाई पनि याद गरौं। हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुने नै छौ। आइतबार रहनेछ सम्झनाको चौतारी। आफ्नो जीवनमा घटेका अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झना। आइतबार भने तपाईँले यति भन्दै थिए। कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: हेलो,
0: नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? ए, भाचुकबाट को बोल्दै हुनुहुन्छ? सरस्वती।
1: हजुर,
0: सन्चै हुनुहुन्छ सरस्वतीजी?
1: हजुर, सन्चै भन्ने कि बिसन्चो भन्ने कि रुगाले बितेतै पारेखा हो रुगाले।
0: अनि के छ त भाचुकतिरको हालखबर?
1: एकदम ठिकै भन्नुपर्छ है, दिन राम्रै भइराख्यो।
0: मौसमहरू कस्तो हुँदैछ?
1: हजुर,
0: मौसमहरू कस्तो हुँदैछ?
1: मौसमहरू यता राम्रो भइराख्यो है, राति पानी परेको थियो, अहिले त ठिकै छ भन्नुपर्छ है, यति हेरेर चल्दा।
0: हुन्छ, विषयवस्तुतिर लागौ है त।
1: हजुर हजुर,
0: आज चाहिँ घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना रहेको छ। आफ्नो घर परिवारबाट अब टाढा रहनु भएको इष्टमित्रहरू, आफन्तहरू, परिवारलाई सम्झन सक्नुहुनेछ है त?
1: हजुर हजुर, सम्झिनु पर्दा त मेरो टाढा भएको भाइहरू है, मलेसियामा रहेको भाइ अनि कोकेदोङमा रहेको भाइ कान्छ भाइलाई सम्झिन जान्छु, अनि डम्बुलीमा रहेको आमा बाउलाई धेरै सम्झिन जान्छु, पोखरामा रहेको भाइ बुहारीलाई पनि, अनि है बेसारमा भएको मेरो नाति बुहारी छोरा छोरी सबैजना बेसारमा छन्, उहाँलाई पनि धेरै सम्झिन जान्छु, अनि मेरो सबैजना इष्टमित्रलाई सबैलाई सम्झिन जान्छु, अनि यति नै भन्न चाहन्छु है।
0: ए हुन्छ, अनि अब हामी एउटा गीत बजाउनेछौँ, त्यो मार्फत चाहिँ को कसलाई सम्झन चाहनुहुन्छ?
1: गीत मार्फत अनि तपाईँलाई, अनि भित्र बहिनीलाई, अनि प्रमोद सरलाई, चौथारी हो टिमलाई, अनि साथीहरू भन्नुपर्दा त अनि ज्ञान सर भाइ, टेको छेत्री, अनि श्यामप्रसाद भाइ, सुषमा दिदी, आइतेश्वरी दिदी, राम कुमारी बहिनी, शोभ परिवार, अनि कृष्ण लामा, अनि ए थुप्रै छ, नाम नै बिर्स्यो है, सबैलाई मलाई चिन्ने नचिन्ने सबैजनालाई सम्झिन जान्छु।
0: ए हस्त, हुन्छ, छुटौँ है त। हस्, धन्यवाद।

0: हजुर, यो सांगीतिक कोसेलोपछि पुनः स्वागत छ। श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हामी हरेक दिन फरक यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते।
0: हेलो, नमस्ते।
1: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म विश्व नगरपालिका वार्ड नम्बर 3।
0: हेलो। हेलो, नमस्ते।
1: नमस्ते।
0: कोही साथी कल लाइन काटेर गइसक्नु भएको छ।

0: شکری پانچ اکاس شکرا سیما کل سمپرک گرے ہم سنگ
1: لینا سکنو ہونے چا کوئی ساتھی کال لائن میں آئی سکنو بھائی کو سوال ہے سواگت کرنا چاہوں گی ہیلو نمستے ہیلو نمستے ہیلو نمستے کہاں دیکھیں کو بول رہے ہوں چا मलाई सुन्दै हुनुहुन्छ कोही साथी कल लाइन काटेर गइसक्नु भएको छ श्रोता मित्रहरू अब भने पालो रहेको छ तपाईँको 066-521-183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुने नै छौं आइतबार रहनेछ सञ्जनाको चौतारी आफ्नो जीवनमा घटेको अविस्मरणीय क्षण पुराना दिन र बाल्यकालको सम्झना आइतबार भने आफ्नो बाल्यकालमा घटेका अविस्मरणीय क्षणहरू घटनाहरू तपाईँले रेडियो मार्फत भन्न सक्नुहुनेछ सोमबार रहनेछ प्रतिभाको खोजी मुक्त गजल अन्य प्रतिभा सोमबार भने आफूभित्र रहेका कलालाई प्रदर्शन गर्न सक्नुहुनेछ मंगलबार रहनेछ जुनसुकै गीत नेपाली गीत रोज्न सकिने मंगलबार भने आफूलाई मनपर्ने जुनसुकै गीत तपाईँले रोज्न सक्नुहुनेछ बुधबार भने घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना बुधबार भने तपाईँले आफ्नो घर परिवारदेखि टाढा रहनुभएका आफ्ना साथीभाइहरू इष्टमित्रहरूलाई आफन्तजनहरूलाई परिवारहरूलाई रेडियो मार्फत सम्झन सक्नुहुनेछ बिहिबार रहनेछ गीत गाउने लोकगीत या अन्य गीत यति भन्दै थिए कोही साथी कल लाइनमा आइसक्नु भएको छ उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते
2: नमस्ते
1: हेलो नमस्ते
2: नमस्ते
1: हेलो नमस्ते कहाँदेखिको बोल्दै हुनुहुन्छ
2: म बेसी सर 3 दनैयाबाट गम्बार दनै बोलेको
1: कहाँदेखिको बोल्दै हुनुहुन्छ
2: बेसी सर 3 दनैयाबाट गम्बार दनै बोलेको
1: हेलो कोही साथी कल लाइन काटेर गइसक्नु भएको छ श्रोता मित्रहरू अब पनि पालो रहेको छ तपाईँको 066-521-183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ अहिलेलाई भने सांगीतिक कोसेली

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: किन हाँस्यौ नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
6: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा। लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98461-80025।

0: हजुर हजुर यो सुमधुर साङ्गीतिकको सिली र व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ यति भन्दै थिए कोही साथी कल लाइनमा आइसक्नु भएको छ उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते
1: नमस्ते
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ को बोल्दै हुनुहुन्छ हेलो
1: हजुर
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: ए श्याम प्रसाद बोल्दैछु म त
0: श्याम प्रसाद सन्चै हुनुहुन्छ श्याम प्रसाद जी
1: सन्चै छु अनि हजुर सन्चै हुनुहुन्छ
0: म पनि सन्चै छु अनि के छ त त्यतातिरको हाल खबर
1: यतातिरको सबै ठिकै छ मन्द मन्द लागिरहेको छ
0: ए अनि के गर्दै हुनुहुन्छ तपाईँ
1: म वस्तु चराउँदैछु गोठालो छु म त
0: हुन्छ विषय वस्तुतिर लागौ है त आज पनि बुधबार बसाइमा छौ आफ्नो घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना रहेको छ आफ्नो घर परिवारदेखि टाढा रहनु भएको परदेशी इष्ट मित्र आफन्तजनहरूलाई सम्झन सक्नुहुनेछ
1: के विषय त्यो नै हो
0: हजुर
1: आज मेरो बाबु चाहिँ विदेशमा छ साउदीमा अन्त बाबुले सम्झे अब राम्रोसँग बस्नु बाबु भन्न चाहन्छु र दशमी आउने बेला भइरहेको छ भन्न चाहे र दुइटा बाबुहरू छन् काठमाडौँतिर छन् उनीहरूलाई सम्झे र साथीहरू सम्झिनु पर्छ कि पर्दैन
0: हुन्छ साथीहरूलाई पनि सम्झिनु न को कोलाई सम्झन चाहनुहुन्छ
1: यति मिठो सूर्यलाई आवाज बोल्नुहुन्छ हजुरलाई अनि त्यसै गरी भित्र भगवतीलाई सम्झे अनि हाम्रो प्रमोद अधिकारीलाई सम्झे र सीताराम सरलाई नि सम्झे र चौतारी होल टिम र साथीहरू भन्नुभयो घलेगाउँबाट आउनुहुन्छ रिना बहिनीलाई सम्झे मुना बहिनीलाई दिदीबाट अनि सलिना आयतेश्वरी दिदी सरस्वती सुषमा दिदी अनि कृष्ण लामा अनि राम पाण्डे भाइ शङ्कर भाइ लक्ष्मी मिश्र कामना टेकु छेत्री अनि सरु भाइ त्यसै गरी मुलक कान्छा कृष्ण गुरुङ अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै दिँदा हुन्छ
0: सबैले सम्झन चाहनुहुन्छ हस् त छिटो है त हुन्छ उहाँ हुनुहुन्थ्यो श्याम प्रसाद हामीलाई यति धेरै माया गरेर सम्झेर हाम्रो कार्यक्रममा सहभागी हुनुभयो श्रोता मित्रहरू अब भने पालो रहेको छ तपाईँको 0625 1183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ अहिलेलाई भने यो सुमधुर साङ्गीतिक कोसेली

0: हजुर, यो समुद्र साङ्गीतिकको चलेपछि पुनः स्वागत छ श्रोता मित्रहरू। कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर आजको कार्यक्रममा जोडिन सक्नुहुनेछ। 0664-5183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। यति भन्दै कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: हेलो,
0: बोल्दै हुनुहुन्छ?
1: म पोखरादेखि शर्मिला कार्की बोले।
0: पोखरादेखिको भन्नुभयो?
1: शर्मिला कार्की।
0: ए, परमिला कार्की भन्नुभयो?
1: म शर्मिला कार्की हो। हजुर,
0: सन्चय हुनुहुन्छ परमिलाजी?
1: हजुर, म शर्मिला कार्की बोले।
0: शर्मिला कार्की सन्चय हुनुहुन्छ?
1: हजुर, ठिकै छु नि।
0: अनि के छ पोखरातिरको हालखबर?
1: ठिकै छ हजुर,
0: ठिकै छ। अनि मौसमहरू कस्तो हुँदैछ त्यहाँ?
1: अहिले त ठिकै छ, घाम लागेको छ।
0: ए हुन्छ, विषयवस्तुतिर लागौ है त।
1: हजुर,
0: कार्यक्रमलाई सुन्दै हुनुहुन्छ?
1: हजुर,
0: विषयवस्तुतिर लागौ है त। आज पनि घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना रहेको छ। आज पनि तपाईँले आफ्नो घर परिवारबाट टाढा रहनुभएका इष्ट मित्रहरूलाई, परदेशीहरूलाई, आफन्तजनहरूलाई रेडियो मार्फत सम्झन सक्नुहुनेछ है त।
1: अब धेरै हुनुहुन्छ बाहिरतिर, सबैलाई एकमुष्ट सम्झिने चाहे, अब त्यो नाम विशेषले सम्झिएर त साध्य हुन्न होला। म बाहिर पोखरामा बसेको लामो समय भयो, बाबु र म यहाँ बस्छौँ। विशेष त मेरो श्रीमान हुनुहुन्छ पर्वतमा, उहाँलाई नै सम्झिन चाहे, उहाँको योगदानले हामी आजसम्म यहाँ छौँ। र बाहिर विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्त सबैलाई सम्झिन चाहे, यो समय के कति हो मैले एकमुष्ट सम्झे म्याम।
0: ए हुन्छ, हस् त छिटो है त।
1: थ्याङ्क
0: यू म्याम। हस् हुन्छ, उहाँलाई धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो शर्मिला पोखराबाट। अब भने पालो रहेको छ तपाईँको श्रोता मित्रहरू, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी बुधबार व्यवसायमा रहेको छौँ। यति भन्दै थिए कोही साथीको लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
2: नमस्ते बहिनी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, को बोल्दै हुनुहुन्छ?
2: सुषमा बोलेको।
0: ए सुषमाजी बोल्दै हुनुहुन्छ? सन्चय हुनुहुन्छ?
2: सन्चै छु बहिनी, तपाईँले कस्तो छ?
0: ए म पनि एकदम सन्चै छु। अनि के छ त सुषमाजी हालखबर त्यतातिर?
2: हालखबर आज भन्नुपर्दा मौसम अलि धुम धुम भएको छ, अरू चाहिँ ठिकै छ।
0: मौसमहरू के कस्तो हुँदैछ?
2: धुम धुम भएको छ, घाम लागेको छैन, शीतल शीतल भएको छ, पानी पर्ला जस्तो भएको छ है।
0: ए हुन्छ, विषयवस्तुतिर लागो है त।
2: हुन्छ।
0: आज भने घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना रहेको छ। आज भने तपाईँले आफ्नो घर परिवारदेखि टाढा रहनुभएका आफ्नो आफन्तजनहरू, इष्ट मित्रहरूलाई, परदेशी साथीहरूलाई सम्झन सक्नुहुनेछ है त।
2: आज म चाहिँ हाम्रो रेडियो सुन्न पाइएमा यही प्रब्लम भयो, यो छिटो सुधार होस्। हामी यता अब घरमा बस्दा त नेटमा सुन्ने हेर्ने, बाहिर जाँदा क्यारेर सुन्ने जस्तो भयो के, फोन गर्दा गर्दा गर्दा बल्ल बल्ल लाग्यो। यही छिटो गर्नुहोस् भन्न चाहन्छु बहिनी, मेरो सन्देश यही हो आजलाई।
0: हुन्छ, अब हामी एउटा गीत बजाउने छौँ, को कोलाई सम्झन चाहनुहुन्छ?
2: सर्वप्रथम त हजुरलाई, अनि टेक्निसियन बहिनीलाई, अनि रेडियो होल टिमलाई, अनि मेरो साथीहरू सबै सबैलाई भन्दै बिताउँछु बहिनी। नमस्ते।
0: हुन्छ, हामी छुटौँ है त। हस् हुनुहुन्थ्यो सुषमा विशेषहरूबाट, उहाँलाई धेरै धन्यवाद छ हामीसँग जोडिनुभयो, हामीलाई यति धेरै माया गर्नुभयो। श्रोताबिनहरू, अहिलेलाई पनि हामीलाई समयले नेटवर्क काटिसकेको छ, अब हामी कोही साथीलाई कल लाइनमा लिन सक्दैनौ, माफी चाहन्छौ। आज हामीलाई कल गर्नुहुने कलरहरू हुनुहुन्थ्यो राजकुमारजी, सरस्वतीजी, श्याम प्रसादजी, शर्मिलाजी, सुषमाजी, उहाँलाई धेरै धन्यवाद। हाम्रो रेडियो चौतारीलाई धेरै माया गरिदिनु भयो, हामीसँग जोडिनु भयो, हाम्रो कार्यक्रमसँग जोडिनु भयो, हामीलाई सम्पर्क गर्नुभयो, उहाँलाई धेरै धन्यवाद छ। अनि आज हाम्रो फेसबुक लाइभमा कमेन्ट गर्ने हुनुहुन्थ्यो, आज हाम्रो फेसबुकमा कसैले पनि कमेन्ट गर्नुभएको छैन। अहिलेलाई भने हाम्रो कार्यक्रम सकिसकेको छ। हाम्रो फेसबुकमा कमेन्ट गर्ने हुनुहुन्थ्यो जीवन मगरजी, नमस्ते अनि मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। जीवन मगरलाई धेरै धन्यवाद छ, हाम्रो कार्यक्रममा जोडिनु भयो, कमेन्ट गर्नुभयो। अब भने हामी छुट्ने बेला भइसकेको छ, कार्यक्रमको अन्तिममा आइसकेका छौं। प्राविधिक कक्षाबाट साथ दिनुभएको छ भगवतीले। म लिडी कार्यक्रम प्रस्तुता म लिडिया पनि विदा हुन चाहन्छु। हस्त सुन्दै गर्नुहोला रेडियो चौतारी 91.4 मेगाहर्ज। हस्त नमस्ते, धन्यवाद।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: अहिले मध्याह्नको 12 बज्यो।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन। भोटेकोशी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप रहे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगसिर भित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्र संघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीहरूको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र विशौं एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कोसी बागमती र गण्डकीमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले उत्तर अण्डमान क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव यी क्षेत्रमा आजदेखि नै शुरू हुने विशेष बुलेटिन मार्फत यसअघि नै जानकारी गराएको थियो। महाशाखाका मौसमविद डेभिड ढक्कालले मनसुनी वायुसँगै बंगालको खाड़ीमा विकसित प्रणालीको असर शुरू भएको भन्न सकिने बताउनु भएको छ। काठमाण्डुमा आज दिउँसो मध्यमसम्मको वर्षा हुन सक्ने वहाँले बताउनुभयो। तर पर्सि शुक्रबारदेखि भने देशका धेरै ठाउँमा ठूलो वर्षा हुनेछ। त्यसै अनुसार पूर्व तयारी र आवश्यक सतर्कता अप्नाउन मौसमविदहरूले आग्रह गरेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेष गरेर पर्सि शुक्रबारदेखि नै 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायत क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकोले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचना अनुसार सावधानी अप्नाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै बाढ़ी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाई छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको भाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। आज प्रमुख नदीको भाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदी जल सतह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम समेत रहने हुँदा सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको भाव सामान्य मात्र बढ़नेछ। भोलिदेखि कोशी, कंकाई र कमला नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। यसै गरी पर्सि 11 गते आइतबारसम्म देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई बग्ने ससाना नदीमा भने आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाम अर्थात हिउँदमा काठमाडौँ उपत्यका लगायत क्षेत्रमा बढ़ने विद्युत माग व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ। हिउँदको विद्युत माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन तथा अन्य कार्यको व्यवस्थापनका लागि 5 सदस्यीय समिति समेत गठन गरिएको छ। भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण त्यस क्षेत्रमा संचालित जलविद्युत केन्द्रमा क्षति पुगेको र विद्युत उत्पादन बन्द भएको अवस्थामा हिउँदमा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा 5 सदस्यीय समिति समेत गठन गरेको हो। समितिलाई दैनिक कार्य प्रगति विवरण कार्यकारी निर्देशक समक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ भने नहुने बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगसिरदेखि नै गाड़ी गुडाउने गरी आवश्यक तयारी अघि बढ़ेको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाएको हो। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मंगसिरभित्रै संचालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो। बर्खा र भोटेकोशी बाढ़ीका कारण निर्माण सामग्री आउन ढिलाई भएकाले अन्तिम तयारीको काम एक महिनापछि धकेलिएको हो। अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढ़ने र मंगसिर 15 गते भित्र गाड़ी संचालन हुनेछ। बास्तोलाका अनुसार अहिले सुरुङभित्र सड़कको पीच सकेर रंगरोगन चलिरहेको छ। सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति झण्डै 70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दोवान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गरेको छ। लुम्बिनी प्रदेशका गुल्मी अर्घाखाँची पाल्पा प्युठान सहित गण्डकी प्रदेशको स्याङ्जा पर्वत बागलुङ म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा इन्द्र ध्वजा सहितको लिंगो ठड्याएसँगै काठमाडौँ उपत्यकामा मनाइने इन्द्र जात्रा शुरू, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोडाही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह र पर्सी 9 गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको बसन्तपुरमा आज बिहान इन्द्रध्वजा सहितको यसी अर्थात लिंगो ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको छ। बिहान 7:47 साइटमा इन्द्रध्वजा उत्थान गरी काठमाडौँ उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने यनिया अर्थात इन्द्रजात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। वहाँले इरान द्वन्द समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो। न्यूयर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एकजना सदस्य समेत उपस्थित रहे थिए। राष्ट्रसंघीय महासभामा ट्रम्पले अर्थतन्त्र आप्रवासन सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढ़ेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा भइरहेको 20 एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयोहाशी जिम्नेजियमलाई आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपेचेजमा पराजित गर्दै काश्य पदक जितेका हुन्। तेन्जिङले 1 इपोनसहित 9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका 5:45 हुनेछ। आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काश्य पदक जित्नेछ जित्नुपर्नेछ। त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजो समूह चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपे श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान भारत बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 12:00 बजेको नेपाल खबर सक्नु अघि

मुख्य मुख्य खबर फेरि एकपटक। अन्डमान क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा पाँच सदस्यीय समिति गठन। भोटेकोशी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगसिरभित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्रसंघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र बीसौं एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: ओहो
1: हेड सर, टाढैको सायद हो कि कसो हो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आईडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका, नारायणस्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
6: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर सरोज बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्नेमा?
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर प्रेसहर लमजुङ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो? झन् यो बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मिसै गरिन्।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जान बरू।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
5: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोप्राइटर टेकचङ गुरु, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँस्या हो नि बुढा तुलाई फर्किने गरी
1: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विस्तृत उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
4: ए मास्टर साहब कतै हुनु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
5: ल ल आए बहिनी किन होला
4: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला
5: चिन्ता नगरमा बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
4: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
3: प्रोपाइटर अमृत श्रेष्ठ बेची सहर नगरपालिका 8 झेङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
6: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
6: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
7: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
6: ल त म पनि त्यतै जाने भए
8: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ प्रोपाइटर हरिकृष्ण बुढा थोकी
9: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9836352615 नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
10: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
11: अब जापान ट्राई होइन स्योर गरौं
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
12: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेचे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
12: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420435, 06652475, मोबाइल नम्बर 9855445735।

0: छोरा चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244 र 98467915।
4: ओहो,
5: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 98462949129 र 98461052091।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्यो हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
6: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403 1989।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
5: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 गोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
9: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 06651381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
10: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
11: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
10: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नापजाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
12: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
13: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
14: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
13: सुन्नुहोस् न घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
14: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
13: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
14: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
13: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
14: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
15: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एक साथ र भर पर्दो प्रविधिको साथी
12: प्रोपाइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560-45783 स्थान लुम्बिनी कम्प्युटर प्रश्न लम्जो
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: कहिले दिउँसोको 2 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज
2: Radio Chautari 91.4 MHz.

0: नमस्कार, म बसन्त अधिकारी, यो सोसाइटी मञ्च संरक्षक। आज हामी तपाईहरुको माझमा एउटा छुट्टै प्रस्तुति लिएर उपस्थित भइसकेका छौँ। यस माटोमा जन्मनु भएका, यस माटोलाई उर्वर बनाउनु भएका, हाम्रै माटोमा हुर्कनु भएका र माटोलाई फलाउनु भएका, फुलाउनु भएका राष्ट्रकवि माधव प्रसाद घिमिरेको आज 107 जन्म जयन्तीको अवसरमा हामी लिस्ट साहित्यिक मञ्च लम्जुङबाट आयोजना गरिएको रेडियो चौतारी 91.4 MHz बसेर प्रत्यक्ष प्रसारण मार्फत रचना वाचन कार्यक्रम आयोजना गरिरहेका छौँ। आज हामी रचना वाचन कार्यक्रममा माधव प्रसाद घिमिरेको सम्झनामा आफ्ना रचनाहरू प्रस्तुत गर्ने चमर्को गरिरहेका छौँ र हामीसँग 7 श्रेष्ठ साहित्यिकहरू हुनुहुन्छ। उहाँहरूका रचनाहरू पालोसँग हामीले प्रस्तुत गर्ने चमर्को गरिरहेका छौँ। आदरणीय साहित्यिक मित्रहरू, लिसु साहित्यिक मञ्चले साहित्यको क्षेत्रमा लौनुमा कछुवाको चालमा आफ्नो गतिविधिहरू अगाडि बढाएको कुरा यहाँलाई जगजाहेर नै छ। लिसु साहित्यिक मञ्च किनै अग्रज कवि र हुर्कँदा बढ्दा साहित्यमा कलम चलाउनु हुने भर्खरका नवपालुहरूलाई स्थान दिन चाहन्छ, जस अनुसार यस संस्थाले वर्षमा आफ्नो वार्षिकीमा एउटा अग्रज कविलाई सम्मान र दुईजना बाल बच्चाहरूलाई बाल प्रतिभा सम्मान पुरस्कारले सम्मान गर्दै आइरहेको परिप्रेक्ष्यमा आज पनि हामी राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीको अवसरमा छोटो कार्यक्रम लिएर रेडियो चौतारी 91.4 MHz उपस्थित भइसकेका छौँ। अब म ढिला नगरिकन यो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। कार्यक्रममा सबैभन्दा पहिला लिस्ट साहित्यिक मञ्च लम्जिङका अध्यक्ष कमला धनाईजीलाई आफ्नो परिचय सहित रचना वाचनको लागि अनुरोध गर्दछु।
1: नमस्कार, म कमला धनाई, मेरो पद अध्यक्ष रहेको छ र आज जुन 107 माधव प्रसाद घिमिरेको जन्म जयन्तीको अवसरमा आज हामी रेडियो चौतारीमा आफ्नो जुन श्रद्धा सुमन सर्वप्रथम राख्दै माधव प्रसाद घिमिरेको विषयवस्तुलाई लिएर मैले एउटा साधु र विकृतिता छन्दमा कविता रचना गरेको छु। कविता यस प्रकार रहेको छ। पाखा लम्जुङमा जन्म भएको

0: करिलो मान कवि है यो देश का नैनी यो देश का नैनी यो देश का नैनी। हस्त नमस्कार धन्यवाद
1: धन्यवाद मंच का अध्यक्ष कोमला धनजीलाई अनि आज माधव घिमिरेको यो जन्म जयन्तीको अवसरमा रचना वाचन क्रममा छौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाले धेरै कृतिहरू प्रकाशित गरिसक्नु भएको छ। काव्यतर्फ गौरी राईश्वर र पापिनी आमा राष्ट्र निर्माता र धरती माता रचना गर्नुभएको छ। गौरी खण्ड काव्य उहाँको आफ्नो पत्नीको वियोगमा लेखिएको एउटा शोक खण्ड काव्य हो जस अन्तर्गत म एक श्लोक कविता यहाँलाई सम्झाउन चाहन्छु।
2: धरती यो हरियो थियो सगरका तारा उजाला थिए मेरै प्रीति सुहाई कान्तिपुरका सञ्जाला अग्ला थिए छाया आज पर्यो छिप्यो छवि कहाँ के देख्नु मैले पर्यो आँसुमा अब छिप्लियो कलम यो के लेख्नु मैले पर्यो आँसुमा अब छिप्लियो कलम यो के लेख्नु मैले पर्यो।
1: यो कवितापछि म आदरणीय संस्थाका सदस्य माधव थापालाई परिचय सहित आउन रचना वाचन गर्न अनुरोध गर्दछु।
3: नमस्कार शुभ बिहानी म माधव चन्द्र थापा बेसीसर नगरपालिका वडा नम्बर 2 सिवालय कान्ले निवासी। आज 107 राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्म जयन्तीको यस अवसरमा आयोजन गरिएको रचना वाचन कार्यक्रममा मेरो आफ्नो कविता वाचन गर्न चाहन्छु। कविताको शीर्षक छ स्मरणमा राष्ट्रकवि।
2: हे राष्ट्रकवि हौ साहित्यका सारथी सृजी काव्य गौरी लेखे छौ सके जति तिम्रो वर्णन आज गरौं म कसरी कर्मदा बगे जस्तै बौथ्यौ जसरी कर्मदा बगे जस्तै बौथ्यौ जसरी राखी साना देशको उपहारी उत्सिर खोज्छु पाना भरे भेटे त्यहाँ आखिर कवि भावमूर्त पस्की जगतमा नसा देशको झल्क्यो त्यो रगतमा नसा देशको झल्क्यो त्यो रगतमा माटोको माया अद्भुत यो धरामा फैलियो गाथा रमेर जमे उजरामा छैन भेद खासा देख्यौ सब समान नव बसन्त बनिरह्यौ सदा जवान नव बसन्त बनिरह्यौ सदा जवान कृति त्यो अटल बन्यो किन्नर किन्नरी नेपाली भाषी रत्न बन्यौ मन्जरी रच्यौ कृति मालातिर मङ्गले क्यानवास शब्द ढङ्ग अनि रङ्गले क्यानवास शब्द ढङ्ग अनि रङ्गले शताब्दी पुरुष भयौ गयौ परानी थियौ श्रेष्ठ धरोहर शब्दका खानी दिन्थ्यौ प्रेरणा हामी बिच लेखिरहने मनाउँछौ जयन्ती सधैँ देखिरहने मनाउँछौ जयन्ती सधैँ देखिरहने जन्म्यौ लमजुङ बाहुनडाँडा गाउँ रच्यौ इतिहास चौतर्फी फैलियो नाउँ लमावित हित्यो हे गाउँ सर कालिका स्थापित भयो स्कूल बनेर संस्थापक स्थापित भयो स्कूल बनेर संस्थापक प्रज्ञा भवनमा सत्कर्ममा बितायौ प्रज्ञा भवनको सत्कर्ममा बितायौ राष्ट्रभक्ति र सबको भलो चितायौ पानी पँधेरो उठा

0: शैलको शिखरमा तारा हुँदैन अब आई विष्णुमती पवित्र तटमा मेरी निदाइन अब आई विष्णुमती पवित्र तटमा मेरी निदाइन अब
1: साँच्चै माधव प्रसाद घिमिरेको यो सम्झनामा हामी यो साहित्यिक गरी बढ़िरहेका छौं। अब भने म विष्णु साहित्यिक मञ्च लम्जुङको सातौं साधारण सभा आठौं स्थापना दिवसको अवसरमा विष्णु साहित्यिक मञ्चले हरेक वर्ष प्रदान गर्ने बाल प्रतिभा अन्तर्गत यस आठौं स्थापना दिवसको अवसरमा सम्मानित बाल प्रतिभा प्रार्थना लुइटेलाई मिठो आफ्नो रचना वाचन गर्नको लागि हार्दिक अनुरोध गर्दछु।
2: नमस्कार, म प्रार्थना लुइटेल युनिभर्सल एकाडेमीमा अध्ययनरत छात्रा। आज म 107 माधव प्रसाद घिमिरेको जन्म जयन्तीका अवसरमा आयोजना गरिएको रचना वाचन कार्यक्रममा मेरो सानो रचना वाचन गर्न चाहन्छु।

0: बस्ने सुखी किन्नरा माया प्रीति कपो तको सरी थियो प्रारम्भ भई वर्खरा। हामी सम्झनाका यी कोशीलीहरू राष्ट्रकवि प्रति पोखिरहेका छौ। अब भने म अबको क्रममा यस वर्षको लिस्नो कवि सम्मान पुरस्कारबाट सम्मानित व्यक्तित्व साहित्यकार पत्रकार एवं आदरणीय दिदी कमला केसीजीलाई रचना वाचनको लागि अनुरोध गर्दछु।
1: धन्यवाद, नमस्कार। आज कवि माधव प्रसाद घिमिरेको 107 दिवसको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै श्रद्धांजलि नामक कविता वाचन गर्न गइरहेको छु। बाँकी कविताबाट जानी

धन्यवाद बाल प्रतिभा प्रश्न दुईटैलाई। अब फेरि हामी राष्ट्रकवि माधव प्रसाद घिमिरेकै सम्झनामा एउटा सत्य कथा म भन्छु। दुईटा प्रेमी थिए सुन्दर मिल्लो दौतर तो मेरा पनि त पाँचै थियो अन्तर छाया क्षेत्र मालको बगलमा।

0: सरपंच श्रद्धांजलि हस्त धन्यवाद नमस्कार
1: धन्यवाद आदरणीय दीदी एवं विष्णु कवि सम्मानबाट पुरस्कृत व्यक्तित्व कमला केसीलाई हामी आज 107 राष्ट्रकवि माधव प्रसाद घिमिरेको यो जन्म जयन्तीको अवसरमा रेडियो चौतारी 104.4 MHz स्टेशनमा बसेर सानो स्मृतिका लागि यो कार्यक्रम आयोजन गरिरहेका छौं। उहाँको गौरी खण्ड काव्य साँच्चै हाम्रो मानसपटलमा नबिर्सिने खालको छ। त्यसका लागि लीला माइतका बुलेर गरेका धन्दा तिमीले गर्यौ आमाको ममता बुलेर कसरी माया मलाई।

0: किराकाटबाट रसिलाका ममा चिम्लियो।
1: आदरणीय साहित्यिक मित्रहरू, हामी कार्यक्रमको करिब अन्त्यतिर मोडिसकेका छौं, उत्तरार्धतिर आइपुगेका छौं। अब भने यस क्रममा लिसु साहित्य मञ्चका आजीवन सदस्य एवं महिला उपाध्यक्ष शिवकुमारी बरालजीलाई आफ्नो परिचय सहित रचना वाचनको लागि अनुरोध गर्दछु।
2: नमस्कार, म शिवदेवी अधिकारी बराल, म यस लिसु साहित्य मञ्चको महिला उपाध्यक्ष। आज 107 माधव प्रसाद घिमिरेको जन्म जयन्तीको अवसरमा आयोजना गरिएको रचना वाचन कार्यक्रममा मेरो सानो रचना छ। रचनाको शीर्षक छ मनलाई जिताउँ। मनको हारा हारा हुन्छ, मनलाई जिते जित, पुर्ख्यौलीले भन्दै आएको केवल यही हो रित। जब मन कमजोर हुन्छ हातमा आउँछ हार, मित्र सम्बन्धीले पनि दिन छोड्ने छन् सहारा। ओठमा भएको मुस्कान पनि विष हुन्छ प्रतीत, मनको कुरा सुनाउने कोही हुँदैन मित। मनलाई सम्हाल्न गाह्रो हुन्छ, हुँदैन मजबुत, जता गए पनि भेटिन्छन् अभिमानी।

0: मनलाई बनाऊ आफ्नो सच्चा मनको मित, मनलाई जोडौ परमात्मामा आजी त गरौ सिख, लाग्दैन तो काममा जसमा छैन इख, आफै गरौ मेहनत माग्नु पर्दैन भिक, भगवानलाई साथी बनाउ अवश्य हुन्छ चित। धन्यवाद। जय विष्णु साहित्य मञ्च।
1: धन्यवाद आदरणीय महिला उपाध्यक्ष शिवकुमारी बरालजीलाई। कार्यक्रमको अन्त्यतिर मोडिसकेका छौ। साँच्चै नै हामी यस माटोले जन्माएका, यस माटोलाई फलाउन फुलाउन लाग्नुभएका आदरणीय सम्मानित कवि राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा आज हामी यो रचना वाचन मार्फत सम्झिरहेका छौ। उहाँको शोक काव्य खण्ड काव्य गौरी खण्ड काव्यले दुनिया अर्थात हरेक नेपाली साहित्यकारलाई थोरै मनको एक कुनामा स्वस्थ घोज्ने गर्दछ। मेरी लक्ष्मीकी जान कोठामा कसरी पशु नजर कि सिंगार छैन हो तिमी, यत्रो शोक कहाँ हृदय कि आधार छैन हो तिमी, कोठामा अघि भर्खर तै थियो बोलिरहे कि तिमी, ए छैनौ कसरी बनु हृदयमा खेलिरहे कि तिमी। आदरणीय मित्रहरू, हामी अब यसै क्रममा रचना वाचनकै क्रममा यस विष्णु साहित्यिक मञ्चका वरिष्ठ उपाध्यक्ष आदरणीय गुरु देवीदास भराललाई परिचय सहित छोटो रचना वाचनको लागि अनुरोध गर्दछु।
2: ओम शान्ति। म देवीदास बराल विश्वास, वरिष्ठ उपाध्यक्ष विष्णु साहित्यिक मञ्च। राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा अथवा जन्मदिनमा 107 जन्मदिनमा एउटा सानो कविता विचार लाइन। ए माधव, तिमी जन्म नै आयौ यो लम्जुङ भूमिमा, 1976 असोज 7 गते जन्मनु भयो पुस्तुना गाउँमा, गाउँमा जन्मी गद्य र पद्य कविता सुनायौ, कविता नाटक लेखेर तिमीले लम्जुङ उठायौ, लम्जुङमा जन्मी तिमीले सारा नेपाल चिनायौ, गौरी र मुना मदनले तिमीले विश्व नै चिनायौ, के सहर के गाउँ आज सबैले सम्झेका, त्यो तिम्रो गाथा सबैले आज मनमा राखेका, यो धरती आज तिमीले गर्दा पावन भएछ, समाजमा त्यो तिम्रो नाम अमर भएछ, समाजमा त्यो तिम्रो नाम अमर भएछ। ओम शान्ति। नमस्कार।
1: आदरणीय गुरु संस्थाका वरिष्ठ उपाध्यक्ष देवीदास बरालजीलाई। हामी कार्यक्रमको अन्त्यमतिर आइसकेका छौ। अब भने प्रस्तुतिको क्रममा माधव प्रसाद घिमिरेलाई म पनि दुई शब्दद्वारा सम्झन चाहन्छु। राष्ट्र कविलाई सम्झदा भन्ने यो शीर्षकको कविता स्वरचित।
3: सम्झायो नको छ काव्य कविको, आयो यहाँ खोज्तो ना, यो माया गरियो दिलमा छविको, सम्झिर यो आँगन, गौरी काव्य गुनी पढेर दियो पहाडी डाँडा बिच, टाढा छौ कसरी भनौँ कहिले आनन्दले दीपित, वर्षायामा झरियो झरी तरेर नदपाखा, जङ्ग पहाडी बन नाची आफू फुकेर गाम बिचमा, छर्यौ बिउ बिजन, सम्झी वार्षिक 409,00,000 बिच एउटा, हेरी राख सधैँ लुकेर नबसी हे स्वर्गका देवता, हेरी राख सधैँ लुकेर नबसी हे स्वर्गका देवता, छोडेका जनमा रचेर पिरती डाँडा बरी छौ यहाँ, फोडियो मनको बहाव कसरी, शान्ति छरियो जहाँ, छिरे छौ नगरी सुटुक कसरी, तो कान्तिपुरी महा, रोई रोई कराई पुस्तुन तिमी छौ पारिकी वारी यहाँ, रोई रोई कराई पुस्तुन तिमी छौ पारिकी वारी कहाँ, तिम्रो यो छिन मात्रको बिछोडले आगन्त नाबाल, माया ममता छ प्यार मनको, बस्दैछौ पल पल, तिम्रो देश बढोस धेर युगमा, भागेर जान्नौ हामी हिमाली पहाडा पहाड तलको, आगो बलोस दन्दनी, हिमाली पहाडा पहाड तलको, आगो बलोस दन्दनी, ढाकी बादल शैल शिखरमा, तारा अस्तायो जब, पूर्वी दक्षिण छोडी माधव सनै हाम्रा निधाई अब, रुँदा छैन निको बिमार खटिरा, उब्काई कोट्याउँदा विश्रामी मनको, ननिप्छ सिनिसीमा प्रकाश बनाउँदा, विश्रामी मनको ननिप्छ सिनिसीमा प्रकाश बनाउँदा।
1: आदरणीय साहित्यिक मित्रहरू, श्रेष्ठ साहित्यिक मित्रहरूमा आजको 107 राष्ट्रकवि माधव प्रसाद घिमिरेको यो जन्म जयन्तीका अवसरमा प्रत्यक्ष प्रसारण मार्फत रेडियो चौधरी 91.4 MHz हामीले यो कार्यक्रम सञ्चालन गरिरहेका छौ। अब राष्ट्रकवि साँच्चै मुलुकका साहित्यिक धरोहर हुन्, उनीलाई हामी सम्मान गर्नुपर्छ, बुझ्नुपर्छ। उनका कृतिहरू अमर छन्, उनको भौतिक शरीर नभए पनि उनका लिखित तृतीयले हामीलाई पल पल कालान्तरसँग सम्झाइरहने छ भन्दै आजको यो कार्यक्रम समापन भएको जानकारी गराउँदै म भूमिकामा रहनु भएका वसन्त अधिकारी पनि तपाईँबाट नेपथ्य भित्र रहँदै बिदा हुन चाहन्छु। नमस्कार। जय साहित्य, जय भाषा, जय लिस्नर।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
2: वा,
1: कफी मात्रै कि खाना खाजा पनि छ।
2: थकाली खाना, खाजा सेट
1: र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: यस नमस्ते थकाली किचन एन्ड कप बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
5: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
6: कष्ट ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0663520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
10: टाउको दुख्ने, अहिले पेट दुख्ने, के दुख्या है दुख्या, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मिलो मिसाइ।
11: बुवा, चिन्त नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौँ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
10: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
11: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
9: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465064093।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
12: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
13: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
12: अब के गर्नुहुन्छ त दाई?
13: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
12: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लम्जुङ, प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 9856044501 र 9826173779।
12: ए मास्टर साहब, कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
13: ल ल आए बहिनी, किन होला?
12: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
13: चिन्ता नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्द स्प्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
12: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
9: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
14: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
15: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
14: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
15: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
14: ल त, म पनि त्यतै जाने भए।
16: बुढा थोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लम्जुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
17: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9863252615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
13: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
12: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनी दिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनी दिएको होइन।
13: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
12: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारिस्तान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
1: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 गोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
18: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
12: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ, सबै सामान एउटै ठाउँमा पाइन्छ।
2: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465444 र 98467915।
5: किन हाँस्या हो नि बुढा? तुलाई फर्किने गरी
6: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। तुलै फर्किने गरी हाँस्ने का
5: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
7: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कस्तो छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240350, 0665240375, मोबाइल नम्बर 9856045।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
2: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465444 र 98467915।
5: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 98462949129 र 98461252091।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
10: नमस्कार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्नुहोस्।
11: टेन्डर प्रक्रिया मिलाउनलाई करोडौं पैसा लिएर एउटा मान्छे जाँदैछ। यदि त्यो पैसा घुस खाने कर्मचारीको हात परेर टेन्डर भ्रष्ट कम्पनीलाई पारिदियो भने करोडौं घोटाला हुनेछ। जसरी हुन्छ त्यो पैसा रोक्नु पर्यो सर।
10: खबर पक्का हो?
11: पक्का हो सर, तर तिनीहरू खतरा मान्छे हुन्, तपाईँहरूलाई चिन्न पनि सक्छ।
10: त्यसको पीर नगर्नुहोस्, सूचनाको लागि धन्यवाद।
12: भेष बदल्न त तपाईँ माहिर हुनुहुन्छ क्यारे?
10: अनि तपाईँ चाहिँ मन बदल्न

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: किन हाँस्या नि बुढा, तँलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तँलाई थर्किने गरी हाँसेका? हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू। दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोपाइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98461-80025।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त
1: म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
5: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुनतारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
7: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
7: सम्पर्क नम्बर 9842618202 र 9840319799।
5: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्सुङ।
7: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौ।
9: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
9: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9556602900।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
11: भकारीका धान मेरा बाजुरे।

अगाडिमा धान्छ चरी आएर खान्छ भन्देऊ चरीलाई कहाँ जान्छ मेरा बादुरे

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244 र 98467915।
0: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो? झन् यो बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने? कहिल्यै बिरामी भएर केही मिलो मिसै भइदिनु।
4: बुवा, चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्ममा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465464093।
5: ए मास्टर साहब, कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
6: ल ल आए बहिनी, किन होला?
5: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
6: चिन्ता नगरौँ बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिल खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
5: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560046257 र 98400067787।
4: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
7: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462018202 र 98403197789।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ।
3: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
8: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन ल्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बेसी सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 9816685520 9806662 र 0665231381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भुइँचुल स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
8: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
8: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
7: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
8: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
9: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
6: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 9856045783 स्थान लुम्बिनी कम्प्युटर सहर लम्जो
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
2: वा
1: कफी मात्रै कि खाना खाजा पनि छ,
2: थकाली खाना खाजा सेट
1: र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकचंद गुरुङ। नमस्ते थकाली किचन एन्ड पब्स बिस्ट्रो, बेसी शहर नगरपालिका सात मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 063-520-903, मोबाइल नम्बर 98-461-80-025।
5: ओहो
6: हेड सर,
5: टाढैको साइज हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई

0: सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना बेसीसार नगरपालिका 8 नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
2: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
3: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
2: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
3: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
4: दाइ, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
5: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
4: अब के गर्नुहुन्छ त दाइ?
5: काम त कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
4: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73799।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आवश्यकता आवश्यकता आवश्यकता बेसी सहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लमजुङको मिति 2083 पाँच महिना 25 को प्राप्त पत्र बमोजिम मिति 2083 पाँच 25 मा बसेको विद्यालय व्यवस्थापन समितिको बैठक हो। निर्णय अनुसार यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणी पदमा नयाँ शिक्षक पद पूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट 15 दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजातहरू विद्यालयमा रित पूर्वक दरखास्त पेश गर्न सूचित गरिन्छ।
1: विज्ञापन नम्बर 2083 तह श्रेणी प्राथमिक तह तृतीय करार पद संख्या 1 न्यूनतम शैक्षिक योग्यता 10+2 वा सो सरह उत्तीर्ण तलब नेपाल सरकारको प्रचलित स्केल अनुसार उमेर 18 वर्ष पूरा भई 40 वर्ष हुन नागेको दस्तखे दस्तुर ₹1200 मात्र परीक्षाको लिखित तथा मौखिक आवश्यकता अनुसार कक्षा अवलोकन दरखास्त दिने अन्तिम मिति 2083/06/8 कार्यालय भित्र दरखास्त दिने मिति 2083/06/8 कार्यालय भित्र सम्पर्क मिति 2083/06/8 अपराह 5 बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरू
0: नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि 1-1 प्रति अध्यापन अनुमति प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति नोट माथिल्लो शैक्षिक योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ। परीक्षाको दिनमा आवश्यक सम्पूर्ण सकल कागजातहरू अनिवार्य ल्याउनु पर्नेछ। थप जानकारीको लागि मोबाइल नम्बर 98565493 प्र 98452497 लेखा
1: प्रधान अध्यापक सूर्यबहादुर अधिकारी बेसी सहन।

0: कैसे
1: भी यही मिति 2083 असो 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाला द्वारा एक दिन निःशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुरानी ठाव में 14 नंबर गली फोन नंबर स्थान मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुरानी ठाव में 14 नंबर गली फोन नंबर 0665200004 यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजे चरक मेमोरियल हॉस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसंत ढुंगाना आउनु हुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौका को फायदा उठाउनुहोस्।
2: निःशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
1: निःशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
5: बेसी शहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
1: हजुर, तपाईँकै सुन्दर शहर बेसी शहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
5: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
6: जाने स्थानहरू बेसी शहरबाट पुनपुन गया काशी बनारस प्रयागराज त्रिवेणी संगम मनगढ़ धाम श्री भगवान कृष्ण जन्मभूमि मथुरा श्री वृन्दावन धाम हरिद्वार ऋषिकेश श्री बद्रीनाथ धाम केदारनाथ धाम यमुनोत्री देवी दर्शन श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी शहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
0: भाडा रकम नेपाली रुपैयाँ 35,000 मात्र।
6: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8-13 प्रेम हल चोक, लमजुङ।
0: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62-73।
7: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: अहिले साँझको 6 बज्यो।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: With the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश, आज रातीदेखि ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह, सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने। हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह, कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
6: प्रणाली शुरू हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो, सुरक्षित र वैज्ञानिक हुन जान्छ।
5: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रूपियाँ नजिक, 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी। शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी, अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44%सम्म बढ़न सक्ने। र विश्वौं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छ।
11: फोन 0557-494-3333-4395-55।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा, पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाड़ीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले असोज 8 गते

0: हावाहुरी सहित अत्याधिक वर्षा हुने भएकोले यसका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम हुनका साथै हिमाली भेगमा हिमपात समेत हुन सक्नेछ। विभागले यो अवधिमा सकेसम्म यात्रा नगर्न र गर्नै परे पूर्ण सावधानीका साथ मात्र यात्रा गर्न अनुरोध गरेको छ। साथै विभागले गोर्खाको सामागाउँ, खुम्बु र मनाङ लगायतका पर्यटकीय क्षेत्र तथा काठमाडौँ र पोखराका स्वास्थ्य संस्थालाई हिमाली स्वास्थ्य समस्याको उपचारका लागि तयारी अवस्थामा रहन समेत आह्वान गरेको छ।
1: भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीको कारण त्यसको जलविद्युत क्षेत्रमा ठूलो मानवीय भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्क विहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिनार र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः संचालन गर्ने प्रयास समेत भइरहेको छ।
0: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्र संघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्ताइएन, तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखिसकिएको छ। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तर पुस्ता अन्याय भएको उल्लेख गर्नुभयो। प्रदूषणले नै मूल्य चुकाउनु प्रदूषकले मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु क्षतिपूर्ति कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटेरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभयो। नेपालले पनि अन्तर्राष्ट्रिय मंचहरूमा निरन्तर जलवायु न्याय र क्षतिपूर्तिको माग उठाउँदै आएको सन्दर्भमा राष्ट्रसंघ प्रमुखको यो भनाईलाई निकै महत्वका साथ हेरिएको छ।
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भीषण वर्षाका बेला किसानले अपनाउनु पर्ने सावधानी बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सूचना दिने 9 गते देखि 11 गते सम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सुझाव हिमालय क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमालय संकटको चर्चा जलवायु क्षतिपूर्तिको जोरदार माग लगायतका खबर प्रस्तुत गर्यौं नेपाल दर्पणमा अब बाँकी प्रसंग असोज 9 देखि 11 गते सम्म देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसमविदहरूले बताएका छन् भीषण वर्षा हुँदा विपदका अरू जोखिमसँगै कृषि क्षेत्रमा क्षति पुग्ने खतरा पनि उच्च हुन्छ खेतबारीमा लगाएको बालीमा क्षतिसँगै कतिपय अवस्थामा खेतीयोग्य जमिन नै नष्ट गर्नेसम्मका जोखिम भएकोले यस बेला विशेष ख्याल गर्नुपर्छ यस बेला मुख्य चासो धान बालीमा छ धान खेती गरेका किसानले के गर्ने के नगर्ने भनेर साथी सम्झना महर्जनले कृषि अनुसन्धान परिषद नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ
1: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ यदि हिजो अस्ति नै काट्नु भएको छ र त्यसलाई राम्रोसँग ओतमा राख्न भ्याउनु भएको छ भने चाहिँ एकदमै राम्रो यदि भ्याउनु भएको छैन भने हावा क्यालेगोरी ओतमा राख्नुपर्नेछ र जसको धान चाहिँ काट्न भ्याउनु भएको छैन पाकिसकेको छैन या पाक्ने अवस्थामा त थियो तर काट्न भ्याउनु भएन उहाँहरूले चाहिँ गराएको विभिन्न ठाउँमा चाहिँ कुलेसो काटेर पानीको निकास चाहिँ राम्रोसँग गर्नुपर्ने देखिन्छ
2: अब धान सँगसँगै चाहिँ तरकारी र फलफुल बालीमा पनि पानी जम्ने सम्भावना चाहिँ हुन सक्छ पानी जम्न नदिन चाहिँ के उपाय अप्नाउने
1: अब यति बेला भनेको चाहिँ यहाँहरूले पानी निकासको नै व्यवस्था गर्नुपर्छ पानी निकासलाई नै प्राथमिकता दिनुपर्छ चाहे त्यो फलफुल बगैँचा होस् या तरकारी लगाइएको जग्गा होस् त्यस्तै गरी यहाँहरूले चाहिँ नर्सरी राख्नु भएको छ र बिरुवा अझ कलिलो अवस्थामा छ भने चाहिँ सम्भव भएसम्म स्थानीय रूपमा उपलब्ध खर पराल प्लास्टिक अथवा अन्य स्याउलाहरू प्रयोग गरेर छानो राख्दाखेरि चाहिँ नर्सरी र कलिलो बेरमा बिरुवाहरूलाई जोगाउन सकिन्छ त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ बिसारी हाल्ने मलखादको प्रयोग गर्ने प्रोटिन रेटहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ
2: मलको भण्डारण चाहिँ सुरक्षित कसरी गर्ने यो बेला
1: अब यहाँहरूले चाहिँ जस्तो कम्पोस्ट मल खाडलमा छ खाडलमा राख्नु भएको छ या ओपन ठाउँमा पनि कुनिङ जस्तो गरेर एक ठाउँमा जम्मा गरेर राख्नु भएको छ प्लास्टिक या त्रिपालले त्यसमा पानी नपर्ने गरेर माथिबाट छोपिदिने साथै साइडबाट चाहिँ कुलेसो खनेर भलको रूपमा बगेर आएको पानीलाई तर्काउने व्यवस्था गर्नुपर्छ
2: विभिन्न अन्न पाकेको फलफुलहरू केही हुन सक्छ जसलाई पनि जोगाउनु पर्ने हुन सक्छ यतिखेर कसरी जोगाउने
1: भारी वर्षा हुनु अगाडि नै पहिलो प्राथमिकता चाहिँ आफ्नो व्यक्तिगत सुरक्षालाई दिएर ल्याउन सकिन्छ र त्यसलाई भण्डारण गर्न सकिन्छ भने धेरथोर चाहिँ त्यो गर्न सकिन्छ नत्र भने अब यहाँहरूले यो मौसम प्रणालीको असर नसकिन्जेल चाहिँ कुर्नु नै उपयुक्त हुन्छ
2: नदी छेउछाउमा खेती गरेको हुन सक्छ त्यो बालीको सुरक्षा कसरी गर्ने होला
1: सर्वप्रथम त यहाँहरूले पहिरोको बाढीको सम्भावना भएका ठाउँहरूमा नजाने आफ्नो व्यक्तिगत सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हुन्छ त्यसपछि मौसमको अवस्था हेरेर एकदमै अर्जेन्ट कुराहरू छन् भनेदेखि चाहिँ यहाँहरूले सुरक्षित रहन्छु भन्ने यकिन भएपछि मात्रै पानी रोकिएको समयमा एकदमै अर्जेन्ट काम गर्नुपर्नेछ भन्ने चाहिँ त्यो अनुसार गर्नु पर्यो नत्र भनेदेखि चाहिँ सम्भव भएसम्म यो वर्षाको गतिविधि बढ्नु अगाडि नै पशु वस्तुलाई दिने दाना परालहरू पनि दुई चार दिनलाई पुग्ने गरी जोखो गरेर राख्ने र त्यसलाई चाहिँ पानी पस्न नदिने अथवा माथिबाट पानी चुहिन नदिने ओभानो रहने सुनिश्चित गरेर राख्ने जल तथा मौसम विज्ञान विभागबाट यो मौसमी प्रणाली त्यो सूचनालाई फलो गरेर यहाँहरू आफू रहेको स्थानमा चाहिँ कतिको कुन लेभलको चाहिँ पानी पर्दैछ कति वर्षा हुँदैछ भन्ने यकिन गरेर मात्रै घर बाहिर गतिविधिहरू गर्नुहोला प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो सुरक्षित र वैज्ञानिक हुन जान्छ
2: ठुलो वर्षापछि चाहिँ के गर्ने
1: वर्षापछिको अवस्थामा चाहिँ फेरि अब हाम्रो बाली चाहिँ कुन बाली कुन अवस्थामा छ र कति क्षति भएको छ त्यसको आधारमा चाहिँ विभिन्न उपायहरू हुन्छन् त्यसको लागि चाहिँ यहाँहरूले शुक्रबार जारी हुने बुलेटिन सँगसँगै वर्षापछि पनि किसानहरूले के उपायहरू अप्नाउने भन्ने विषय हामी अर्को विशेष बुलेटिन पनि जारी गर्नेछौँ स्थानीय निकायमा कार्यरत कृषि प्राविधिक पशु प्राविधिकहरूसँग चाहिँ निरन्तर सम्पर्कमा रहनुहुन अनुरोध छ
0: वहाँहरू कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल नेपाल दर्पणमा खबरकै सिलसिला सरकारले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेशबाट सिप तथा रोजगार मेला राष्ट्रिय अभियान शुरू गर्ने भएको छ युवा श्रम तथा रोजगार मन्त्रालयले आउँदो असोज 14 20 गतेसम्म कोशी प्रदेशको हितहरीमा 7 दिने मेला आयोजना गर्न लागेको हो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हिमराज तामाङले वैदेशिक रोजगारीलाई बाध्यता

0: एउटा विकल्पमा परिणत गर्न स्वदेशमै अवसर सृजना गर्ने नीति अनुसार मेला आयोजना गरिएको बताउनुभयो। यो केवल मेला नभई राष्ट्रिय अभियान रहेको भन्दै उहाँले विशेष गरी सिप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सिप विकासको अवसर प्रदान गरेर सिप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको माग अनुसार रोजगार उपलब्ध गराउने गरी यो कार्यक्रमलाई वृहत रूपमा सञ्चालन गर्न लागि दावी गर्नुभयो। इटरीमा उद्योग कृषि निर्माण र सेवा सहित 10 विधाका 65 स्टल रहने मेलाका क्रममा सातै प्रदेशमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। क्रमशः मेला सातै प्रदेशमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारदाता र श्रमिक बीचको दूरी अन्त्य गर्न मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको समेत बताउनुभयो।
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सावा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61.5 अर्ब नयाँ ऋण लिएको छ भने 70.13 अर्ब रूपियाँ सावा भुक्तानी गरेको छ। कुल ऋण मध्ये आन्तरिक ऋण 13.61 अर्ब र बाह्य ऋण 16.11 अर्ब रूपियाँ रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल गृहस्थ उत्पादन जीडीपीको 45.05% पुगेको छ। चालू आर्थिक वर्षमा सरकारले 6.58 अर्ब रूपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झण्डे 9% अर्थात 61.05 अर्ब रूपियाँ ऋण लिएको छ। ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झण्डै 82% र बाह्य ऋणको हिस्सा 18% रहेको छ।
0: मुस्ताङ भन्सार कार्यालयले 20 दिनमा 2.54 करोड़ 93 लाख राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा गढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोरला नाका हुँदै पछाडि गरिएका मालवस्तु बापत 20 दिनमा यो मात्रामा राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोसी बाढ़ीपछि धेरैजसो मालवस्तु कन्टेनर तथा विद्युतीय गाड़ी र अन्य सामान बोकेका गाड़ीहरू केरुङ नाकाबाट रूट परिवर्तन भई कोरला नाका हुँदै नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ 10 गतेपछि कोरला नाकाबाट भित्रिएका 564 कन्टेनर र 1090 विद्युतीय गाड़ीको भन्सार जाँच पास भएको छ। नेपाल चीन तर्फका मुख्य व्यापारी नाका रसुवागढ़ी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। मुस्ताङ भन्सार कार्यालयले गएको आर्थिक वर्ष 82-83 6.92 अर्ब रूपियाँ राजस्व संकलन गरेको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आजको स्वास्थ्य जाँच भोलिको सुरक्षित जीवन, जीवन अमूल्य छ, समयमै स्वास्थ्य जाँच गरौं, रोगको पहिचान गरौं, स्वस्थ जीवनतर्फ अघि बढौं। चितवन हस्पिटल प्राली भरतपुर 10-24 कोटीको 24 औं वार्षिक उत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा यही असोज 10 गते शनिबारका दिन बिहान 7 बजेदेखि 11 बजेसम्म निशुल्क ओपीडी सेवा र ल्याब परीक्षणमा 15% विशेष छुट सुविधा। थप जानकारी लागि सम्पर्क नम्बर 056-493-101 493-672। चितवन हस्पिटल प्राली भरतपुर 24 कोटी।
3: Hey yo, that झालमुरी

0: रिजाल को उत्कृष्ट उत्पादन रिजाल्स पीरो चटपटे झालमुरी
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: 95.2

0: जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर। बजारमा अण्डाको मूल्य फेरि बढ़ेको छ। नेपालले यस कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रूपियाँसम्म बढ़ाएको हो। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठूलो अर्थात 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रति पेटी 4,300 रूपियाँ र ठूलो अण्डाको मूल्य प्रति पेटी 4,200 रूपियाँ तोकिएको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रूपियाँ र ठूलो अण्डा प्रति क्रेट 600 रूपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी संघले 9XL अण्डाको मूल्य प्रति क्रेट 605 रूपियाँ, ठूलो अण्डा 590 रूपियाँ र मध्यम अण्डा 550 रूपियाँ तोकेको थियो।
2: शेयर बजार परिसूचक नेप्से आज उच्च अंकले घटेको छ। आज नेप्से 36.25 अंकले घटेर 2,618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकामा जीवन बीमा समूह 2% भन्दा धेरैले घटेको छ। आज 253 कम्पनीको शेयर मूल्य घटेकामा 23 बढ़ेको छ। दुईवटा कम्पनीको शेयर भने घटबाट भएन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 7.05 अर्ब कारोबार भएकामा आज 252 कम्पनीका 2,16,00,000 किता शेयर 6,35 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ 737 म्याक्स जहाज अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। दुवै पोखरा दुबई नियमित व्यवसायिक उडान अन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदा सात पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभयो। यात्रुको स्वाधिकारी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि लगायत सहभागी रहनु उहाँले बताउनुभयो।
2: काठमाडौँको बसन्तपुरमा रहेको हनुमान डोका दरबार अगाडि बिहान 7:47 शुभ सायतमा इन्द्र ध्वज सहितको लिंग ठडाएसँग यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि एक हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। असोज 13 गते नानिसा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रध्वज ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिपा लाखे हलचोकको आकाश भैरव किलागलको पुलु किसी विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि परम्परागत इन्द्र जात्रा आजदेखि शुरू भएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढ़ेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार 58 जिल्लाका 512 पालिका अधिवेशन सम्बन्धी प्रक्रिया पालिकामा अधिवेशन सम्बन्धी प्रक्रिया शुरू भइसकेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहको अधिवेशन वड़ा तहको तुलनामा बढ़ी जटिल हुने भएकाले निर्वाचन तथा नतिजा सार्वजनिक गर्न केही समय लाग्नेछ। निर्वाचन समितिका अनुसार अधिवेशन सम्पन्न भएसँगै क्रमशः नतिजा सार्वजनिक हुँदै जानेछ। कांग्रेसको 15 महाधिवेशनका लागि वड़ा तहपछि अहिले पालिका तहका अधिवेशनलाई अघि बढ़ाइएको छ।
2: नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आउँदो पार्टीको दिशा नेतृत्व संगठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भनीमण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आउँदो दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले वामपन्थी एकतालाई संख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली, पार्टी सञ्चालनको विधि, संगठनको अवस्था र नागरिकसँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका छन्।
1: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर अत्याधिक गर्मी, खडेरी र डडेलो बढ्दा आउँदो फेब्रुअरीसम्म थप झण्डै 4,51,000 जनाको ज्यान जान सक्ने एक अध्ययनले चेतावनी दिएको छ। युनिभर्सिटी अफ सिकागोमा रहेको क्लाइमेट इम्प्याक्ट ल्याबले गरेको अनुसन्धान अनुसार जलवायु परिवर्तन र खाद्य सुरक्षाको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरू यसको सबैभन्दा ठूलो मारमा पर्नेछन्। अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान छ। यसै गरी भारतमा झण्डै 15,800, ब्राजीलमा 13,300 र इण्डोनेशिया लगायतका एसियाली देशमा हजारौं अतिरिक्त मृत्यु हुन सक्ने अनुमान छ। अब फेब्रुअरीसम्मको अवधिमा विश्वव्यापी तापक्रम सामान्य भन्दा 1.2 डिग्री सेल्सियसले बढ़ने र गर्मीका दिनहरू 44% सम्म
3: थपिने अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार यो तथ्याङ्क त्रास फैलाउन नभई पूर्व तयारीका लागि सचेत गराउन सार्वजनिक गरिएको हो। सम्बन्धित मानवीय क्षति रोक्न तत्काल गर्मी सम्बन्धी पूर्व सूचना प्रणाली, शीतलन केन्द्र र बाहिरी कामदारको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव अध्ययनले दिएको छ। तयारीको मुख्य उद्देश्य चेतावनी जारी गर्नु मात्र नभई मानिसको जीवन बचाउनु रहेको विज्ञहरूले जोड़ दिएका छन्।
2: विदेशकै अर्को प्रसंगमा सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37 लाख भन्दा बढ़ी अकाउन्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36 लाख भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउन्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते तर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काश्य पदक दिलाएका हुन्। तोयो हासी जिम्नेजियममा आज भएको खेलको रिपिचेजमा लाओसका सायानास भाथानालाई 9-1 को फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काश्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरे। यसैबीच विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बराबरी खेलेको थियो, तर दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको नेपाल 37-18 अंकले पराजित भयो। नेपालले हिजो समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई हराउँदै विजयी शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ। हालसम्म चीनले 47 स्वर्ण, 20 रजत र 10 काश्य सहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण, 24 रजत र 27 काश्य सहित 66 पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया 8 स्वर्ण, 8 रजत र 24 काश्य गरी 40 पदक सहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा 1 पदक जितेका छन्।
2: खेल खबर सुकी हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश। आज रातीदेखि ठूलो पानी पर्ने सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
2: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह। कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
3: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रूपियाँ नजिक। 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी।
2: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ़न सक्ने।
3: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी महेश केवाली र हृदय रिमाल पनि विदा हुन्छौ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं। नमस्कार।
4: शान्ति र विकासका लागि हाम्रो आवाज। Radio Chautari 91.4 MHz.
5: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवेशीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456-56604।
7: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
6: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ: कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीको अवसरमा बेसी शर्मा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम राष्ट्रकविमा समर्पित रचना तथा अन्य साहित्यिक सिर्जना प्रस्तुत गरी मनाइएको हो। पोखरा तथा कास्की आसपास बसोबास गर्ने कोलासुथर गाउँपालिकाका नागरिकले अब पोखराबाटै गाउँपालिकाका विभिन्न सेवा लिन पाउने भएका छन्। भोलेटारमा रैथाने हाट बजारको औपचारिक शुरूआत भएको छ। यसले स्थानीय उत्पादनको प्रवर्धन सँगै परम्परागत तथा रैथाने कृषि उपजको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ। प्रेस युनियन लमजुङमा निरज अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको छ। अधिवेशनले शाखाको नयाँ नेतृत्वसँगै केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरू समेत चयन गरेको हो। र सुन्दर बजार नगरपालिका एक कुन्छामा कुन्छा कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
0: अब खबर विस्तारमा। राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीको अवसरमा बेसी शर्मा रचना वाचन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम राष्ट्रकवि घिमिरेमा समर्पित रचना तथा अन्य साहित्यिक सिर्जना प्रस्तुत गरी मनाइएको हो। असोज 7 गते रेडियो चौतारी 91.4 मेगाहर्जको कार्यालय बेसी शहर 8 नारायण स्थान चोकमा आयोजित कार्यक्रममा लिस्नो साहित्यिक मंच की अध्यक्ष कमला दनाई, वरिष्ठ उपाध्यक्ष देवीदास बराल, महिला उपाध्यक्ष चिजा कुमारी बराल, सदस्य माधव थापा, बाल प्रतिभा प्रासना लुइटेल तथा साहित्यकार कमला केसीको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन साहित्यकार एवं लिस्नो साहित्यिक मंचका संरक्षक वसन्त अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले राष्ट्रकवि घिमिरेको जीवन, व्यक्तित्व र नेपाली साहित्यमा पुर्याउनु भएको योगदान बारे चर्चा गर्दै उहाँलाई समर्पित रचना तथा अन्य साहित्यिक सिर्जना प्रस्तुत गर्नुभएको थियो। विक्रम सम्वत 1976 असोज 7 गते लमजुङको पुस्तुनमा जन्मनुभएका घिमिरे नेपाली साहित्यका विशिष्ट छन्दवादी कविका रूपमा परिचित हुनुहुन्छ। प्रकृति प्रेम, राष्ट्रप्रेम, संस्कृति र मानवीय संवेदनालाई आफ्ना सिर्जनामा सुन्दर ढंगले प्रस्तुत गर्नुभएका उहाँका गौरी, मालती मंगले, शकुन्तला लगायतका कृति चर्चित रहेका छन्। विशेष गरी गौरी शोक काव्यलाई उहाँको महत्वपूर्ण कृतिका रूपमा लिने गरिएको छ। नेपाली भाषा साहित्य र छन्द परम्पराको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएका घिमिरेको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनु पर्नेमा कार्यक्रममा जोड़ दिइएको थियो। राष्ट्रकवि घिमिरेको जन्मभूमि लमजुङमै उहाँको जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमले जिल्लाको साहित्यिक गतिविधिलाई थप ऊर्जा दिइएको सहभागीहरूले बताएका छन्। पोखरा तथा कास्की आसपास बसोबास गर्ने कोलासुथर गाउँपालिकाका नागरिकले अब पोखराबाटै गाउँपालिकाका विभिन्न सेवा लिन पाउने भएका छन्। गाउँपालिकाले नागरिकको सहजताका लागि पोखरा 12 स्थित पैंगा अर्थात पसगाउँ तमु समाज घर सेती नहरमा एकीकृत सेवा शिविर संचालन गर्न लागेको हो। सोमबारदेखि शुक्रबारसम्म चल्ने शिविर बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म संचालन हुनेछ। गाउँपालिकाले ओडागत रूपमा सेवाग्राहीको समय समेत तोकेको छ। भदौ 12 गते सोमबार, वडा नम्बर 5 र 9, 13 गते मंगलबार, वडा नम्बर 6 र 7, 14 गते बुधबार, वडा नम्बर 2, 3 र 4 तथा 15 गते बिहीबार, वडा नम्बर 1 र 8 का नागरिकले सेवा लिन सक्नेछन्। त्यस्तै भदौ 16 गते शुक्रबार भने सबै वडाका सेवाग्राहीका लागि शिविर खुला रहनेछ। शिविरबाट सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, जन्म मृत्यु विवाह बसाई सराई र सम्बन्ध विच्छेद सम्बन्धी घटना दर्ता लगायतका सेवा उपलब्ध गराइनेछ। वडा कार्यालयबाट प्रदान हुने विभिन्न सिफारिशका सेवा समेत शिविरबाट लिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले जानकारी दिनुभएको छ। गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङले पोखरा तथा कास्की क्षेत्रमा रहेका नागरिकहरूलाई सामान्य प्रशासनिक कामका लागि गाउँपालिकासम्म पुग्नुपर्ने अवस्थालाई कम गर्न शिविर आयोजना गरेको बताउनु भएको छ। नागरिकहरूलाई पाएक पर्ने स्थानमै सेवा उपलब्ध गराउने पालिकाको उद्देश्य रहेको पनि उहाँको भनाई छ। गाउँपालिकाले शिविरमा सेवा लिन आउँदा आवश्यक कागजात साथमा ल्याउन सेवाग्राहीलाई आग्रह गरेको छ। भूमिकर तथा सम्पत्ति कर सम्बन्धी सेवा लिने सेवाग्राहीले यसअघि अन्तिम पटक कर तिरेको रसिद समेत ल्याउनुपर्ने गाउँपालिकाले जानकारी दिएको छ। शिविर सम्बन्धी थप जानकारीका लागि सूचना प्रविधि अधिकृत अनिल पौडेल र एमआईएस अपरेटर कल्पना गुरूङसँग सम्पर्क गर्न सकिने पनि बताइएको छ। लमजुङको मध्य नेपाल नगरपालिका छ भोलेटारमा अब स्थानीय किसानले आफ्ना उत्पादनको बजार खोज्दै टाढा जानुपर्ने अवस्था केही सहज हुने भएको छ। स्थानीय स्तरमै उत्पादित कृषि उपज तथा रैथाने वस्तुको बिक्री वितरणलाई प्रवर्धन गर्ने उद्देश्यले भोलेटारमा पहिलो पटक भोलेटार रैथाने हाट बजार सञ्चालनमा ल्याइएको हो। ओडा कार्यालयको प्रांगणमा मंगलबार आयोजित कार्यक्रममा नगर प्रमुख रमेश कुमार पाण्डेले हाट बजारको औपचारिक शुभारम्भ गर्नुभएको थियो। ओडा अध्यक्ष विष्णु भक्त पौडेलको संयोजकत्वमा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय किसान तथा उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको थियो। हाट बजारमा किसानले आफ्नै खेतीबारीमा उत्पादन गरेका तरकारी, फलफूल, खाद्यान्न लगायत विभिन्न रैथाने कृषि उपज बिक्रीका लागि ल्याएका थिए। पहिलो दिनमै किसान उत्पादन बोकेर बजार पुगेका थिए भने स्थानीय उपभोक्ताले पनि ताजा तथा स्थानीय उत्पादन खरिद गरेर घरमा लगेका थिए। स्थानीय उत्पादनले सहज बजार नपाउने र बिचौलियाका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसक्ने समस्या समाधान गर्न हाट बजार प्रभावकारी हुने अपेक्षा गरिएको छ। किसानले आफ्नै उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्याउन पाउने भएपछि उत्पादनको उचित मूल्य प्राप्त हुने र उपभोक्ताले पनि तुलनात्मक रूपमा सस्तो तथा ताजा कृषि उपज खरिद गर्न सक्ने अवस्था बन्ने बताइएको छ। हाट बजार उद्घाटन गर्दै नगर प्रमुख रमेश कुमार पाण्डेले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसानका लागि बजारको सुनिश्चितता गर्ने उद्देश्यले हाट बजारलाई निरन्तरता दिइने बताउनु भएको छ। स्थानीय स्तरमै उत्पादन र उपभोगको वातावरण बनाउन सके किसानको आय आर्जन बढ़नुका साथै नगरको स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने उहाँको भनाई छ। हाट बजारलाई आगामी दिनमा थप व्यवस्थित र नियमित बनाउने तयारी गरिएको छ। त्यसका लागि स्थानीय किसान, कृषि समूह तथा उत्पादनसँग सम्बन्धित अन्य पक्षलाई समेत हाट बजारमा जोड्ने योजना रहेको नगरपालिकाले जनाएको छ। प्रेस युनियन लमजुङ शाखाको आठौं अधिवेशनले निरज अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनले शाखाको नयाँ नेतृत्वसँगै केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरू समेत चयन गरेको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा जीवी घिमिरे र दिलु तामाङ चयन हुनुभएको छ। त्यस्तै सचिवमा विराट न्यौपाने, सहसचिवमा समिता पौडेल र कोषाध्यक्षमा सुजन बानिया चयन हुनुभएको छ। यसै गरी खुला सदस्यमा सञ्जय गुरूङ, महिला सदस्यमा शुभा ठकुरी, आदिवासी जनजाति सदस्यमा सोमराज गुरूङ चयन हुनुभएको छ। अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा रामजी राणा, शान्ता कमली, सृजना बराल, आशबहादुर गुरूङ, ऋषि अधिकारी र सुनिल बसोला चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा सन्तोष पौडेल, सन्देश पौडेल र वसन्त भट्ट चयन हुनुभएको छ। अधिवेशन नेपाल प्रेस युनियन लमजुङका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा नेपाली कांग्रेस लमजुङका सभापति डाक्टर टकराज गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। यसैबीच नवनिर्वाचित कार्य समितिको मंगलबार पदस्थापना गरिएको छ। पदस्थापन कार्यक्रममा प्रेस युनियन का केन्द्रीय सदस्य परमेश्वर अधिकारी तथा नेपाली कांग्रेस लमजुङका सचिव कृष्ण बहादुर अधिकारी लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई खादा र टीका लगाउँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो। पदस्थापनपछि बसेको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले श्रमजीवी पत्रकारहरूका लागि आपतकालीन पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय समेत गरेको छ। जिल्लामा क्रियाशील पत्रकारहरू भवितव्यमा पर्दा, बिरामी हुँदा वा अन्य संकटको अवस्थामा तत्काल सहयोग पुर्याउने उद्देश्यले निश्चित रकमको व्यवस्था गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो। प्रेस युनियन लमजुङले पत्रकारहरूको व्यावसायिक हकितसँगै आपतकालीन अवस्थामा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले कल्याणकारी कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ। तपाईं सुन्दै हुनुहुन्छ साँझको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: माया, हाम्रो साथी सपना त कति भाग्यमानी रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 98560445735।
5: आवश्यकता आवश्यकता आवश्यकता। बेसी सहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लमजुङको मिति 2083 पाँच महिना 25 प्राप्त पत्र बमोजिम। मिति 2083 पाँच 25 बसेको विद्यालय व्यवस्थापन समितिको बैठक हो। निर्णय अनुसार यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणी पदमा नयाँ शिक्षक पद पूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट 15 दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजातहरू सहित विद्यालयमा रित पूर्वक दरखास्त पेश गर्न सूचित गरिन्छ।
6: विज्ञापन नम्बर 2083 तह श्रेणी प्राथमिक तह तृतीय करार पद संख्या 1 न्यूनतम शैक्षिक योग्यता 10+2 वा सो सराह उत्तीर्ण तलब नेपाल सरकारको प्रचारित स्केल अनुसार उमेर 18 वर्ष पूरा भई 40 वर्ष नलागेको दस्तखे दस्तुर 1200 मात्र परीक्षाको किसिम लिखित तथा मौखिक आवश्यकता अनुसार कक्षा अवलोकन दरखास्त दिने अन्तिम मिति 2083/06/8 कार्यालय भित्र दरखास्त दिने मिति 2083/06/8 कार्यालय भित्र सम्पर्क मिति 2083/06/8 अपराह 5 बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरू
5: नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि 1-1 प्रति अध्यापन अनुमति प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति नोट माथिल्लो शैक्षिक योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ। परीक्षाको दिनमा आवश्यक सम्पूर्ण सकल कागजातहरू अनिवार्य ल्याउनु पर्नेछ। थप जानकारीको लागि मोबाइल नम्बर 98565934 98452497 लेखा।
6: प्रधानाध्यापक सूर्यबहादुर अधिकारी बेसी सहर नगरपालिका 1-3 जनकल्याण मावि उदिपुर।
7: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
8: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
7: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
8: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
7: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
8: डोको, थुन्से, नाङ्लो लगायतका घरायसी सामग्री पनि पाइन्छ।
7: ए, एक माया देवी भाड़ा पसल में तामा पीतल चरेस फलाम प्लास्टिक स्टील तथा माटा का भाड़ाकुड़ा पाइन को साथ ही डोको थुन्से नांगलो आदि जस्ता घराइची सामग्री उपलब्ध रहेको छ। घर में थन्किएर बसेका तामा पीतल चरेस तथा सिल्वर का पुराना भाड़ाकुड़ासँग नया भाड़ाकुड़ाहरू साटफेट तथा खरीद बिक्री पनि गरिन्छ।
5: नोट, दसैंका लागि 10,000 भन्दा माथिका सामानहरू खरीद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 98-60-74-48-59 र 97-4-64-40-65।
9: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
10: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
9: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि।
10: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
11: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
12: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
10: सम्पर्क फोन नम्बर 98-166-85-520, 98-066-66-162 र 066-521-381। दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। नेपालका बाढ़ी पीड़ितका लागि बेलायतमा संकलन गरिएको 1,11,11,111 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ। तमुधी युकेका अध्यक्ष जुम्काजी गुरूङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री डाक्टर सोणी मगलेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो। संस्थाका महासचिव डाक्टर विशाल गुरूङका अनुसार रकम मंगलबार नै राहत कोषमा जम्मा गरिएको छ। रकम हस्तान्तरणका लागि तमुधी युकेको 6 सदस्यीय टोली बेलायतबाट आफ्नै खर्चमा नेपाल आएको थियो। टोलीमा अध्यक्ष जुम्काजी गुरूङ सहित वरिष्ठ उपाध्यक्ष परशु गुरूङ, उपाध्यक्ष कमल गुरूङ, महासचिव डाक्टर विशाल गुरूङ, सचिव विमल गुरूङ र आमा समूहका अध्यक्ष कमला देवी गुरूङ सहभागी हुनुभएको थियो। बाढ़ी पीड़ितका लागि बेलायतमा संकलित रकम मध्ये करिब 25,00,000 रूपियाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी समेत गरिएको सचिव विमल गुरूङले जानकारी दिनुभएको छ। भदौ 10 गतेको बाढ़ीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले बेलायतमा भदौ 14 गते आयोजित 17 नेपाली मेलादेखि सहयोग संकलन शुरू गरिएको थियो। मेलाबाट बचत भएको रकमसँगै तमुधी युकेको संस्थागत सहयोग, च्यारिटी, ट्रेल वाक, आमा समूह, विभिन्न इकाई तथा व्यक्तिगत सहयोगबाट रकम जुटाइएको थियो। कार्यक्रममा अर्थमन्त्री वागले विपदका समयमा तमुधी युकेले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले सरकारप्रति भरोसा गरेर हालसम्म 16 अर्ब रूपियाँ राहत रकम संकलन भएको र त्यसमध्ये 1 अर्ब रूपियाँ निकास भइसकेको जानकारी दिनुभयो। सरकारले दशैं अघि नै बाढ़ी पीड़ितका लागि अस्थायी टहरा निर्माण गर्ने तयारी गरेको र त्यसका लागि प्रति परिवार 17,000 सहयोग उपलब्ध गराउने जनाएको छ। स्थायी बसोबासका लागि भने 2.5 वर्षभित्र सबै पीड़ित परिवारका घर निर्माण गर्ने योजना रहेको अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभएको छ। सुन्दर बजार नगरपालिका एक कुन्छामा कुन्छा कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। इतिहासको गौरव खेलकुदको उत्सव कुन्छा कप भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागि हो। खम्बारी बोट युवा क्लब तथा कुन्छा कप खेल समितिको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन कार्तिक 9 गते पूर्णिमाको दिन गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सुन्दर बजार नगरपालिका एक कुन्छा स्थित आडा गाउँ खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा खुला पुरूष र अण्डर 16 पुरूष विधामा खेल सञ्चालन गरिनेछ। खुला पुरूषतर्फ विजेता तथा उपविजेता टोलीसँगै उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै अण्डर 16 पुरूषतर्फ पनि प्रथम र द्वितीय हुने टोली तथा उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार सहित सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोली तथा खेलाड़ीका लागि दर्ताको अन्तिम मिति कार्तिक 8 गते तोकिनेछ। इच्छुक टोली तथा खेलाड़ीले आयोजकसँग सम्पर्क गरी प्रतियोगितामा सहभागी जनाउन सक्नेछन्। आयोजकका अनुसार कुन्छाको ऐतिहासिक तथा खेलकुद पहिचानलाई थप उजागर गर्नुका साथै स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगिताले स्थानीय स्तरमा खेलाड़ीको प्रतिभा पहिचान र खेलकुद गतिविधिलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीको अवसरमा बेसी शहरमा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम राष्ट्रकविमा समर्पित रचना तथा अन्य साहित्यिक सिर्जना प्रस्तुत गरी मनाइएको हो। पोखरा तथा कास्की आसपास बसोबास गर्ने कोलासुथर गाउँपालिकाका नागरिकले अब पोखराबाटै गाउँपालिकाका विभिन्न सेवा लिन पाउने भएका छन्। भोलेटारमा रैथाने हाट बजारको औपचारिक शुरूआत भएको छ। यसले स्थानीय उत्पादनको प्रवर्धन सँगै परम्परागत तथा रैथाने कृषि उपजको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रेस युनियन लम्जुङमा निरज अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ। अधिवेशनले शाखाको नयाँ नेतृत्वसँगै केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरू समेत चयन गरेको हो। र सुन्दर बजार नगरपालिका एक कुन्छामा कुन्छा कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हवस् त, साँझको चौतारी खबर अहिलेलाई सकिएको छ। हाम्रो भेट भोलि बिहान 6:30 बजेको चौतारी खबरमा हुने नै छ। तबसम्मका लागि प्राविधिक सहकर्मी सीताराम बसेलाई धन्यवाद सहित समाचार कक्षबाट म प्रमोद अधिकारी पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।
14: शांति र विकासका लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो चौतारी 91.4 MHz।
15: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
16: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
15: कहाँ जाने नि, तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
16: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
15: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
17: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
18: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
19: कार्यक्रम स्वास्थ्य सरोकार।
20: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
19: एसजीसीएस नमूना सामुदायिक अस्पताल को प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अहिले बेलुकीको 7 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
2: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जीत। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

नमस्कार। रेडियो नाटक श्रृंखला जागृति सुन्नको लागि रेडियो सेट नजिकै रहनु भएको सम्पूर्ण तपाईलाई जागृति युनिटको तर्फबाट हार्दिक स्वागत छ। आज पनि अर्को नयाँ श्रृंखला लिएर हामी उपस्थित भएका छौं। यस श्रृंखलामा जानुभन्दा पहिला हामी एकैछिन गत हप्ताको अंकलाई फर्केर हेरौं। प्याउली र हरिकला विपन्न परिवारका गाउँली केटीहरू हुन्। जब जब यौवन अवस्थामा पुग्दै जान्छन् तब तब उनीहरूको रहर इच्छा र आकांक्षाहरू बढ्दै जानु कुनै नौलो कुरा भएन। तर लाउलाउ र खाउखाउको उमेरमा पनि न त कहीँ जानु छ, न त मिठो मसिनो नै खाना पाउनु छ, न त मनपर्दो एकसरो लुगा लगाउन पाउनु छ। रात दिन घर गोठ वनपाखा र पानी पँधेरो धाउनु मात्र उनीहरूको दिनचर्या बनेको छ। तर एक दिन गाउँकै एउटी केटी माइली, जो पहिला अत्यन्त गरीब परिवारकी थिइन् तर पछि विदेश गएर 3 वर्षपछि आउँदा प्रशस्त धन सम्पत्ति र गर गहना कमाएर आएको कुरा थाहा पाएपछि उनीहरूलाई पनि त्यसरी नै धन कमाएर गरिबीबाट सधैँको लागि मुक्ति पाउने इच्छा हुन्छ र दुवैजना माइलीलाई भेट्न जान्छन्। यता माइलीले विदेशमा हुने मौज मस्ती र प्रशस्त पैसा कमाउन सकिने कुरा बताएपछि उनीहरूलाई पनि गइहाल्न पाए हुन्थ्यो झैं लागेर आउँछ। अझ माइलीले विदेश जाँदा लाग्ने पैसा आफूले सहयोग गरिदिने र पछि उनीहरूले कमाएपछि फिर्ता लिने कुरा गर्छ अनि विदेश जाने कुरा कसैलाई पनि नभन्नु भनी वाचा पनि गराउँछ। माइलीको सल्लाह अनुसार इण्डियाबाट जहाज चढ़ी विदेश जाने सुरले घरमा थाहै नदी प्याउली र हरिकला घरबाट निस्कन्छन्। उता छोरीहरू हराएपछि दुवै परिवारमा खैला बैला रुवावासी मच्चिन्छ। त्यसै क्रममा गाउँका एकजना मास्टर साहबले सम्झाई बुझाई गरी आफूले सकेसम्म खोज खबर गरिदिने विश्वास दिलाउँदै त्यसै दिन नजिकैको प्रहरी कार्यालयमा गई जाहेरी दिने कुरा गर्दै बिदा हुन्छन्। यत्तिकैमा गत हप्ताको भाग विश्राम भएको थियो। अब अगाडि के हुन्छ त्यो जान्नको लागि लागौं हामी रेडियो नाटक श्रृंखला जागृतिको यो नयाँ भागतर्फ।

0: बाबु, ए बाबु, सन्तोष
1: किन र आमा?
0: हेर न, पेउलीका बा निकै बिरामी भा छन् रे, बुढो मान्छे, त्यसै त पहिले देखिकै रोगी मान्छे हुन् बिचरा। त्यसमाथि छोरी घर छोडेर हिँडेपछि त न खान पिनको चाँजो मिल्यो, न त हेरचाह गर्ने मान्छे कोही छैन। अझ त्यसमाथि घरको सारा काम त्यही बुढो शरीरले नै गर्नुपर्ने।
1: हो त नि आमा, बिरामी हुनुहुन्छ भन्ने त सुनेको थिए, तर भेट्न जान पनि भ्याएको छैन। धन्न उपकार गर्ने मास्टर साहब हुनुहुन्छ, नत्र कुन बिजोग हुने थियो। अस्ति आएर गोठाला गाई बस्तु सबै बेचिदिनु भएछ।
0: अनि दिदीहरूको केही पत्तो लाग्यो त?
1: अहँ, केही पत्तो लागेन आमा। मास्टर साहबले नै आत्तिएर मात्र हुँदैन, म प्रयास गरौंला भन्नुभएको थियो। यतै गएको भन्ने थाहा भए पो खुन्न सजिलो हुन्थ्यो।
0: आज ठ्याक्कै एक महिना भयो घर छोडेको। कहाँ गएका होलान्, कोसँग गएका होलान्? कम से कम जाने नै सुरु भएपछि यहाँ गयौं भनेर खबर मात्र पठाइदिएको भए पनि त पीर त हुने थिएन। यो उमेरमा आएर छोरीले यस्तो पीर पार्ली भनेर सोचेकी पनि थिइन।
1: के गर्ने त आमा, यो घरको दुःखबाट छुटकारा पाउनेकै लागि हिँडेका त होलान् नि। पीर नगर्नुहोस् भो, हामीले मात्र एक कुरो पीर गरेर के हुन्छ र? दिदीलाई हाम्रो माया लाग्ने भए त पक्कै केही न केही खबर त पठाउँथ्यो होला नि। अहँ, बरु म एकचोटि माइला बाले भेटेर आउँछु।
0: ए, कुरै कुरामा भुसुक्कै बिर्सेछु। बुढो मान्छेले कति दिन भयो खाना नखाएको पनि, अलिकति नरम भात बनाइदिएकी छु अनि माना एक दुध तताइसकेकी छु। लगेर खाना दे त।
1: हुन्छ, दिनुहोस् न त।
0: बाबु लाई खाना, अनि फर्कदा एकचोटि मास्टर बाबु कहाँ पसेर आइजा है।
1: हुन्छ हुन्छ। ए आमा, त्यो मेरो एकजोड लुगा धोइदिनुहोस् न है।
0: ए ल ल।
1: माइलवा माइलवा।
2: ए सन्तोष, ल आइज बाबु। म त एक्लै बस्दा बस्दा निसासिएर मर लागे बाबु। खै, म त त्यही छोरीको पिराइ पिरले मर्छु कि क्या हो।
1: त्यस्तो त नभन्नुहोस् न माइला बा, एक दिन न एक दिन केही पत्तो त लाग्ला नि। अलिकति मात्र केही पत्तो लागे त जहाँ भए पनि त ल्याइहाल्छु नि।
2: खै बाबु, महिना दिन भइसक्यो तै पनि टुक्क आइपुग्छ कि भन्दै बाटोतिर आँखा लाउँदै बस्दै गर्छु। अब त आस पनि मर्यो मेरो त।
1: अनि अहिले हजुरलाई कस्तो छ दिदी?
2: हिजो मास्टर बाबुले ओखती ल्याएर खाना दिनुभयो, आज त अलिक बिसेक भएर उठेर बसेको छु बाबु।
1: माइलबा, आमाले हजुरलाई भनेर जाउलो र दुध पठाइदिनु भएको छ, यो खानुहोस् त।
2: भो बाबु भो, पटक्कै अन्न भनेपछि हेर्नै मन लाग्छ।

0: कर नगर बाबु भो म खानै सक्दिन के बुहारीलाई दुख नगर भन्देऊ न है अब खाना पठाइहालिछन् अब मैले खान सक्दिन दुख नमान है बाबु त्यही भन्देऊ आमालाई
1: अह हुन्न माइला बा हजुरले पानीसित निलेर भए पनि खानै पर्छ जिउनु त भइहाल्यो किन पिर गरेर ज्यान सुगाउने
0: बाबु सन्तोष किन यति विधि कर गर्छस् हँ म बुढो बाँचेर पो के हुन्छ र तिमीहरूको माया पाएको छु बेला बेलामा हेरेकै छौ क्यारे भो मलाई खानै मन छैन सन्तोष म खान्न के
1: माइल बा उसो भए मलाई छोरै नभन्नु यदि छोरो भन्ने हो भने तपाईँले यो खानेकुरा खानै पर्छ दिदी खुन्ने काम त मेरो भयो
0: बाबु छोरो नै नभन् भनेर कसमै दिएपछि कसरी तँलाई पर्गेलु बाबु तर हेर त कसरी मन बुझाउ खै
1: माइल बा स्याउली दिदी नभए पनि उनी जत्तिकै म छोरो छँदैछु बेला बेलामा आएर ख्याल राखिहाल्छु नि त्यसैले जति रुच्छ खानुस् माइल बा
0: ले त ले कहिले काहीँ त यही भएर पनि मन बुझ्छ आखिर मैले नै नजन्माए पनि मेरो छोरो त छ नि भन्ने चाहिँ लाग्छ तँलाई देख्दा अनि मेरै आँटको भाइ जस्तै मेरो हरेक दुःख सुखमा सहयोग गर्ने मेरो मास्टर बाबु छन् नि तर यो स्वार्थी मन नहो पटक्कै मान्दो रहेनछ
2: नमस्कार है नमस्कार
0: नमस्कार बाबु नमस्कार
1: नमस्कार सर
2: नमस्कार नमस्कार अनि माइल दाई कस्तो छ त अहिले तपाईँलाई
0: अहिले त धेरै बिसेक भएको छ बाबु अब सन्तोषले खाना बनाएर ल्याइदिएको छ अब खाना नखाउँ भने पनि उसको मन दुखाउने खाना रुचि भएको त छैन तै पनि कर गरी गरी भए पनि खाँदैछु बाबु
2: खानुपर्छ नि दाइ खानुपर्छ एक त वृद्ध शरीर त्यसमाथि सुर्तै सुर्ताले गर्दा समयमा खानपिन नै नगरेपछि त रोगले गर्छ त बनाइहाल्छ नि साँच्चै मैले एउटा कुरा थाहा पाएकोले तपाईँलाई बताऊ भनेर आएको सन्तोषको घरमा पनि जानु पर्ला भनेको थिएँ यही भेट भयो राम्रै भयो
1: के कुरा थाहा पाउनु भयो र सर
2: हाम्रै प्याउली र हरिकलाको बारेमा
0: होइन के थाहा भयो उनीहरूको बारेमा बाबु
2: उनीहरू तल कटरे कान्छा कि छोरी माइली छ नि त्यो विदेशबाट आएकी हो त्यसैको साथ लागेर विदेश जाने भनेर इन्डियातिर गएका रहेछन्
1: कसले भन्यो सर
2: हुन त त्यति भरपर्दो मान्छे त होइन तै पनि हावा नचली पाप हल्लिँदैन भने चाहिँ केही न केही वास्तविकता नभइकन पक्कै यो कुरा निस्केन यिनीहरू घरबाट हिँड्नुभन्दा अघि पनि माइली कहाँ गएका रहेछन् यी मानेर बखतेले देखेका रहेछन् जुन दिन यिनीहरूले घर छोडे त्यही दिन बिहान माइली पनि हिँडेकी रहेछ
0: मास्टर बाबु साथमा चार पैसा पनि थिएन कसरी विदेश जान सक्थे र तिनीहरू
2: हो त्यही त कुरा छ दाई यदि उसले सहयोग गरेर साँच्चीकै विदेश लैजाने भए त घर सल्लाह गरेर राम्रैसँग लैजान्थे नि कसैलाई केही नभनिकन राता रात लगेपछि पक्कै पनि राम्रो नियतले लगेको त हुँदै होइन दाई
1: उसो भए के गर्न लागेको होला त सर
2: उद्देश्य जे पनि हुन सक्छ बाबु सुनेका छैनौ कतिपय दलालहरूले विदेश लैजाने भनेर पैसा जति खाइदिएर आफू भाग्ने र उनीहरूलाई बम्बईमा लगेर अलपत्र पार्ने गरेका हुन्छन् भने कतिले लगेर बेच्ने पनि गर्छन् बाबु
1: कति हाम्रा दिदीहरू पनि यस्तै फन्दामा त परेनन् सर
2: जहाँसम्म लाग्छ उसले यिनीहरूलाई त्यही गलत मनसायले नै लगेको हुनुपर्छ
1: सर मलाई त झन् डर लाग्न थाल्यो अब केही गर्ने उपाय छैन सर
2: त्यसरी नआत्तिन सन्तोष हरेक समस्याको समाधान हुन्छ तर कुनै उपाय सजिला हुन्छन् कुनै चाहिँ गाह्रो हुन्छ यो कुरा थाहा पाएपछि म आजै प्रहरी कार्यालयमा गएर एउटा चिठी लेखाएर ल्याएको छु।
1: कस्तो चिठी सर?
2: इन्डियाको पुलिसलाई केटीहरू खोजतलास गर्न सहयोग गरिदिनु भनेर लेखेको चिठी। अनि मैले एक दुईजना साथीहरूलाई पनि भेटेर आएको छु। ती साथीहरूले बम्बईका वेश्यालयमा बेचिएका थुप्रै चेलीबेटीहरूलाई फर्काएर ल्याउन सफल भएका छन्। उनीहरूले पनि मलाई पूरा सहयोग गर्ने वाचा दिएका छन्।
0: अब उनीहरूले मात्र त्यो काम गर्दैनन् र मास्टर बाबु,
2: उनीहरूको मात्रै भर परेर त कहाँ हुन्छ र दाई? त्यसको लागि हामी पनि स्वयं तात्नु पर्छ नि।
0: अब हामी कुवाको भ्याकुत जस्तो गाउँबाट कहिले बाहिर ननिस्किएको मान्छेले कसरी त्यत्रो काम गर्न सकेला र खै?
2: ल नाइललाई पनि तपाईँले त्यो काम गर्न सक्नुहुन्छ भनेर मैले कहाँ भनेको छु र? उनीहरूको सहयोग लिएर म आफै जान्छु पो भनेको त।
1: उसो भए कहिले जाने सर? बरु सरसँग म पनि जान्छु न।
2: हेर सन्तोष, म पनि स्कुलतिर बिदा मिलाउनु पर्यो। एक दुई दिनको कुरा भएन, महिना दिन पनि लाग्न सक्छ। फेरि तिमी गएर के गर्छौ र? खर्च पनि त हेर्नु पर्यो। त्यसैले तिमीले यहाँ माइला दाईको र आफ्नो घरतिरको हेरचाह गर। मैले एकजना जाने बुझेको साथी लिएर जान्छु, अनि जे जे गर्नुपर्छ गरौंला। बरु खोज्न सक्छौ भने एक दुई हजार रुपियाँ चाहिँ मलाई पुग्न देऊ है।
1: हुन्छ सर, के पर्छ कसो पर्छ भनेर एउटा खसी बेचेको पैसा 2500 जति घरमै छ, अहिलेलाई त्यही पैसा ल्याउँछु सर, हुँदैन र?
2: 500 जति घरमै राख, खर्च पनि चाहिएला, त्यो 2000 चाहिँ लिइदेऊ। अनि यहाँ पनि अस्ति भैँसी बेचेको पैसा छ, त्यति भएपछि पुगिहाल्ला। म चाहिँ 2-4 दिनभित्र छुट्टीको चाँदो पाँदो मिलाएर लागिहाल्छु।
0: मास्टर बाबु कति दुःख गर्नुहुन्छ हाम्रो लागि, खै कुन जुनीमा तिर्न सकिएला यो ऋण?
2: के कुरा गर्नुभएको माइल दाई, छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी भन्छन्। छिमेकमा परेको बेला आफूले सकेको सहयोग गरिएन भने के को छिमेकी? अनि मान्छे भएको के सार कि कसो सन्तोष?
1: त्यो त हो नि सर, तर हामीले सरलाई कहिल्यै केही सहयोग गर्न सकेको छैन।
2: धत लाटा, मलाई तिमीहरू सहयोग गर्नुपर्ने बेला पनि त आएको छैन नि। सहयोग गर्ने भन्दैमा दिनहुँ सहयोग गर्न सकिन्छ र? असाध्यै मलाई एक ठाउँ नग्गै नहुनेछ, त्यसैले म अहिले जान्छु पनि।
0: हुन्छ बाबु, हुन्छ ल, राम्रोसँग जानु होला।
1: हुन्छ सर,
2: ल त माइल दाई, म गएँ है त।
0: हस् त, हुन्छ।
1: माइल बा हजुर पनि अब आराम गर्नुहोस्, घर गएर आमालाई पनि यो कुरा सुनाउनु पर्यो, अनि अलिकति काम धन्दा पनि गर्नु छ, म पनि जाउँ त्यारे।
0: हुन्छ छोरा, यस्तो बेलामा आउँदै गर है, केही खबर पाइस भने मलाई पनि सुनाउनु।
1: आइहाल्छु नि मैले बा, बस्नुहोस् है त।
0: ल बाबु।
3: नाटक लेखन थियो सुशीली कला समूह पञ्चनगर नवलप्रासी। यस अङ्कको बाँकी भाग हामी अर्को हप्ता ठिक यसै समयमा प्रस्तुत गर्नेछौं।
4: श्रोता, यहाँहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालबाट सञ्चालित रेडियो कार्यक्रम जागृति। यसको बाँकी अंश हामी अर्को कार्यक्रममा सुनाउनेछौ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो सुझाव सल्लाह र अनुभव भएमा साथै अधिक जानकारीको लागि हामीलाई पत्र लेख्न सक्नुहुनेछ। पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकारको छ: कार्यक्रम जागृति, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल एड्रेस twrnepal@yahoo.com, अनि 9847335679 एसएमएस पनि गर्न सक्नुहुनेछ। तपाईहरूको सुझाव पत्र इमेलको प्रतीक्षा गर्दै आजलाई हामी बिदा चाहन्छौ। अर्को समय यही मिटर ब्यान्ड अनि यही समयमा पुनः भेट्नेछौ। तबसम्मलाई नमस्ते अनि बाई बाई।

0: कक्षा शून्य लागतमा दापन आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भित्र सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक। सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
1: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
2: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है। कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
1: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
2: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
1: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
3: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू चौकस पल्ला वाटर प्रुफलाई फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: कर्पूरेश्वर सिसा पसल बेसी शहर नगरपालिका 8 सेरा चोक लमजुङ प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 066-520-522 मोबाइल नम्बर 98-650-56-719।
3: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
4: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
5: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
7: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
3: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
8: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
3: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
3: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
8: तिमी पनि साह्रै लाटी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
3: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
8: ल सुन, त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा, लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
8: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565 45783, स्थान लुम्बिनी कम्प्युटर टेस्ट हल।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआई
2: आज राति कुरा गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, सकवाणाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
1: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
3: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म भन्ने जुन कुरा विपत्ति सूचना जारी गरेको छ, त्यो सूचनाको आधारमा र मैले बैठक गरेको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला, अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै।
1: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 वटा नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
4: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 800 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले डिएनए प्रोफाइल भएको एक दुई चोटी मात्र चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29,73,05,00,00,000 रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61,05,00,00,000 नयाँ ऋण लिएको छ भने 70,13,00,00,000 रूपियाँ सामा भुक्तानी गरेको छ। वर्षाको घोटी खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्र बहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 को उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित 1 जनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
3: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसको संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आगमन मार्फत भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले लाभ व्यावधि गर्ने काममा यसलाई पकाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथा स्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
1: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
5: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
6: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
5: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्र में मरेका पशु को व्यवस्थापन र घाइते पशु को उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
9: प्यासो फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी।
11: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित राज्य निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो, त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
1: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउँदा साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वड़ा वड़ामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वड़ा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई।
12: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति, धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला। कुनै हिचकिचाट नगरिकन, कुनै डर न, कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनु होला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले त्यहाँ धेरैवटा प्रश्नहरू छन्, भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला। को चाहिँ ठ्याक्कैमा पीड़ित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
1: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोतिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईँको वरिपरि पाइने सागसब्जी गेडागुडी दूध अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
13: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै फापर कोदो भटमास भयो त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ। र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्, जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो, या भुटेको भटमासलाई साँधेर खान सक्यो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
1: अस्थायी शिविरमा बसिरहेका गर्भवती सुत्केरी र बालबालिकाले खानपानमा अझ बढी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइदैन?
14: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
5: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
16: ओहो, तिमी त घरको खाने भएछौ नि।
17: के को सरसल्लाह हो दुईजनाको?
15: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
17: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
16: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
17: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
18: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएन ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
19: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
20: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खाना नपाएर होइन कि हामी खाना नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ, खाना नपाएर होइन खाना नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिँ तपाईँको देशले चाहिँ फेरि तर कुरो के छ भने हामी खाना अहिले पनि खाना पाए नपाएर होइन कि खाना नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमै खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदै नखानुस्, लङ ग्रेन चामल खाँदै नखानुस्, किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि हुन्छ होला। मिक्स गरेर मिसिनबाट बनाइरहेको त्यो आर्टिफिसियल चामल हो, त्यो नौनी घिउमा तपाईँको यति मिक्स गर्छन् त्यसमा के हाल्छ भने नौनी घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै, त्यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्वबाट त्यो घिउ भनेर छुट्याउने तत्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
19: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ?
21: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पहिरेली गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै, होलसेल बिक्री होस् या रिटेल बिक्री होस्, त्यो होल सबैका चरणमा, सबै चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्पसन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो, एन्टिमर्टम भन्छौ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर, आराम गराएर, भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर, तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले, मानवीय तरिकाले वध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
19: अलिकति धार्मिक दृष्टिले पनि, रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
22: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ, जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बलेर खाऊ नै भन्दै चाडपर्व।
5: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz.
2: अहिले बेलुकीको 8 बज्यो.

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यो बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मिलो मिसो खाइएन।
2: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
4: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी। तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, तल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: ताल बाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 98461032004 र 98191920981।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोपाइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा, सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
2: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
2: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु, दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 98560445401 र 98261737799।
2: ए मास्टर साहब, कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
4: ल ल आए बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
8: चिन्ते नगरमा बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। नै आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
9: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
10: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
10: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भएँ।
11: बुढा थोकी ब्रदर्स सप्लायर्स ड्युटी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 ड्युटी बार लम्सुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
12: सम्पर्क मोबाइल नम्बर 9556045141 र 9863252615।
13: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
14: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
15: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बस्ने कि? के भयो मेरो बुढीलाई? आज
16: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
15: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
16: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
17: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
16: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्सुङ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेची सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्सुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: किन हाँस्या हो नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त म पनि त्यतै जाने भए।
3: बुढाथोकी ब्रदर्स सप्लायर्स टुरी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 टुरी बार लमजुङ प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
4: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863652615।
5: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा।

0: हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856045।

0: छोरा, चाड़ पर्व आउँदै छ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 9845644264 र 9847607915।
4: ओहो, हेड सर, टाढैको साइत हो कि कस्तो? बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 9842649129 र 9841552091।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
9: नमस्कार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्नुहोस्।
10: टेन्डर प्रक्रिया मिलाउनलाई करोडौं पैसा लिएर एउटा मान्छे जाँदैछ। यदि त्यो पैसा घुस खाने कर्मचारीको हात परेर टेन्डर भ्रष्ट कम्पनीलाई पारिदियो भने करोडौं घोटाला हुनेछ। जसरी हुन्छ त्यो पैसा रोक्नु पर्यो सर।
9: खबर पक्का हो?
10: पक्का हो सर, तर तिनीहरू खतरा मान्छे हुन्, तपाईँहरूलाई चिन्न पनि सक्छ।
9: त्यसको पिर नगर्नुहोस्, सूचनाको लागि धन्यवाद।
11: भेष बदल्न त तपाईँ माहिर हुनुहुन्छ क्यारे,
9: अनि तपाईँ चाहिँ मन बदल्न।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: किन हाँस्यौ नि बुढा? तुलाई फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँस्ने का? हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू। दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेची सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोपाइटर टेकचङ गुरु। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98-461-8025।

कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसह नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9447747245। दोषी हेयर कटिङ तपाईँको

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानी भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भिन्सुरी स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज